0: 天无法过，他就把你送到人间，就花花绿绿的走。
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पछिल्लो समय ट्राफिक प्रहरीले गाड़ी रोकेर चालकलाई सिसामा तासिएको कालो स्टिकर निकाल्न लगाइरहेको छ। कतै स्टिकर प्रयोग उक्काइँदैछ, कतै चिटकारीले यातायात कार्यालय पठाइँदैछ। अचानक यस्तो कडा गर्नुको कारण हो आगामी साउन एकदेखि सवारी तथा यातायात सम्बन्धी नयाँ कानूनी व्यवस्था लागू हुँदैछ। सरकारले ट्राफिक नियम उल्लंघनमा कडा सजायको नीति लिएको छ। ट्राफिक नियम उल्लंघनको प्रकृति अनुसार 1,00,000 रूपियाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। यस्तो सेटको व्यवस्था बारे त्यस अगाडि नै चालकलाई सचेत गराउन ट्राफिक प्रहरी सक्रिय भएको हो।
0: असोज 2081 को बाढ़ी में क्षति बीपी राजमाग अझ तैयार भईसकोक बाढ़ी थप क्षति होने नदिने गरी खोला को तह 8 मीटरसम अग्नि उचाई में पर्खाल उठाए सड़क बनाई सड़क डिवीजन कार्य भक्तपुर ने बर्खाला ध्यान में राखर 15 असार नया प्लाटमा सवारी साधन चलाने तैयारी थी। उक्त समय में बर्खा शुरू भईसने अनुमान का आधार में सवारी आवागमन नरोक्ने गरी नया प्लाट खोलने तैयारी करिए बाढ़ी को समस्या न भोलाक दर्शनबाट सवारी चलाइएको सड़क डिवीजन कार्यालय भक्तपुरका प्रमुख सुमन लोगेशले बताउनुभयो।
1: मध्य प्रदेशमा असारको तेस्रो सातासम्म कुल धानी खेतीयोग्य जमीन मध्ये 14.73% क्षेत्रफलमा रोपाई भएको छ। कृषि विकास निर्देशनालय मध्य प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार 19 गतिसम्म प्रदेशका 8 जिल्लामा 3,85,933 हेक्टर धान खेतीयोग्य क्षेत्र मध्ये 59,895.06 हेक्टरमा मात्रै अहिलेसम्म धान रोपाई भएको छ। सिराहामा सबैभन्दा बढ़ी र सर्लाहीमा सबैभन्दा कम धान रोपाई भएको तथ्याङ्क
0: गत बिहीबार कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको शनिबार साँझसम्म खोजी कार्य जारी भए पनि कोही पत्ता लगाउन सकिएको छैन। सुर्खेतदेखि कालीकोट जाँदै गरेको गाड़ी दैलेखको सांगेत डाम नजिक दुर्घटनामा परेको थियो। 5 जना यात्रु रहेको भनिएको बेपत्ता गाड़ीको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरिरहेको छ। शनिबार साँझसम्म पनि जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहित खोजी कार्य जारी राखिएको भए पनि अहिलेसम्म कुनै सुराग फेला पर्न नसकेको नेपाली सेनाले जनाएको छ।
1: विगत 35 वर्षमा नेपालमा भएका तीनवटा असाधारित कर्जा विस्तारले आर्थिक वृद्धि दिगो बनाउन नसकेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्रपतिले सार्वजनिक गरेको कार्यपत्र एनाटोमी अफ नेपाल क्रेडिट बुम 1990-2025 का अनुसार क्रेडिट बुम वित्तीय अस्थिरता बाह्य क्षेत्र संकट सम्पत्ति मूल्यको असाधारित वृद्धि र आर्थिक मन्दी निम्त्याएको निष्कर्ष निकालेको हो।
0: नेपालमा भारतीय पर्यटकको संख्या बढ्दा पर्यटन क्षेत्र चलायमान भएको छ। जूनमा गत वर्षभन्दा 19.5% पर्यटकको आगमन बढ़नुमा भारतीय पर्यटकको आगमन बढ़नु हो। सन् 2026 को जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल आएका छन्, जसमा 41,809 पर्यटक भारतबाट मात्रै आएका छन्।
1: अब शेयर बजार साताको अन्तिम कारोबार दिन शेयर बजार मापक परिसूचकमा करेक्सन देखिएको छ। शुक्रबार नेप्से 8.30 अंकले घटेर 2,653.40 बिन्दुमा बन्द पाएको हो। अघिल्लो कारोबार दिन बजार 2,661.71 बिन्दुमा बन्द भएको थियो। प्राविधिक विश्लेषकहरू शुक्रबारको गिरावटलाई बजार ओह्रालो लागेको नभएर 2,650-2,653 बिन्दु आसपास चोरिने प्रयास रहेको संकेत देखाएको बताउँछन्।
2: Sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, sigo, s

0: नेपाली खबरमा अब विदेशका खबर. इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम श्रद्धांजली दिन शनिबार बिहान हजारौं नागरिक तेहरानमा भेला भएका छन्. खामेनेईको पार्थिव शरीर तेहरान स्थित विशाल ग्राण्ड मुसल्ला परिसरमा श्रद्धांजलीका लागि राखिएको छ. शुक्रबार विदेशी नेता, कूटनीतिज्ञ तथा धार्मिक अगुवाहरूको उपस्थितिमा विशेष श्रद्धांजली कार्यक्रम गरिएको थियो. कार्यक्रममा चीन, रूस, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश सहित 100 भन्दा धेरै मुलुकका प्रतिनिधिको उपस्थिति थियो. रूसबाट पूर्व राष्ट्रपति डिमिट्री मेदभेदेव र चीनबाट चीनिया कम्युनिष्ट पार्टीका स्थायी कमिटिका उपाध्यक्ष ही वै, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ लगायत उच्च तहका नेताहरू कार्यक्रममा सहभागी थिए.
1: अब खेल खबर. फिफा विश्वकप 2026 अन्तिम सोह्र अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाराकुलाई 2-0 गोल अन्तरले पराजित गर्दै साबेक उपविजेता फ्रान्स प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ. अमेरिकाको मिलाडो फियामा आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा प्राप्त जितसँगै फ्रान्सले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ. आजको खेलमा फ्रान्सको जितेको क्वार्टर फाइनलको यात्राको मुख्य नायक केनियन एम्बाम्पे बनेका छन्, जसको 70 मिनटको पेनाल्टी प्रहारले खेलको निर्णायक गोल बनेको छ भने आजको खेलहरूबाट क्वार्टर फाइनल यात्रा सुरक्षित गरेका मोरक्को र फ्रान्स बीचको भिडन्त आगामी शुक्रबार नेपाली समय अनुसार बिहान 1:45 हुने तय भएको छ. यो महाभिडन्त विश्वकपको सेमी फाइनल पुग्ने टोलीको टुङ्गो लगाउनेछ.
0: अब विचार विश्लेषणको पालो. 100 दिनमा कस्तो बन्यो प्रधानमन्त्रीको छवि शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ. प्रधानमन्त्री वारेन्द्रका बारेमा जनताले यतिखेर जे जे भ्रमहरू पालेका छन् त्यो पाल्न दिनुपर्छ, किनभने भ्रमहरूले सामान्य मानिसका लागि जीवनदायी शक्तिको काम गर्छन्. प्रधानमन्त्री सहकलाकार हुनुहुन्छ, गायक कलाकार. उहाँको ऱ्याप गायकी, उहाँको झपक्क पालेको दारी र उहाँको कामकाजी शैली महानताको प्रतीक बनिसकेका छन्. प्रधानमन्त्रीले आफ्नो महानता कसरी जोगाउनुहुनेछ यो उहाँको निजी चिन्ता मात्र होइन. प्रधानमन्त्रीका रूपमा उहाँले आफ्नो कामको प्राथमिकता तोक्नु भएको छैन, किनभने प्रधानमन्त्री लागि आफ्नो कामको प्राथमिकता तोक्नु त्यति सजिलो छैन. काम एउटा भए पो प्राथमिकता तोक्नु. अहिले उहाँ आफ्ना नियन्ता र कामको थुप्रोका अगाडि घुँडा टेकेर नेउरिनु भएको छ. तर नेपाली जनताको प्रधानमन्त्रीका रूपमा उहाँलाई कसैको अगाडि नेउरिने छुट छैन. उहाँले टाउको उठाएर सबै सत्यसँग साक्षात्कार गर्नुपर्दछ.
1: विद्यार्थी टिकाउने चुनौती शीर्षकमा रवि प्रसाद बरालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ. वास्तविक लक्ष्य सबै बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउन हुनुपर्छ. शिक्षामा गरिएको लगानीको वास्तविक प्रतिफल तब मात्र प्राप्त हुन्छ जब प्रत्येक बालबालिकाले विद्यालय शिक्षा सफलतापूर्वक पूरा गर्ने अवसर पाउँछन्. विद्यालयमा भर्ना भएका कुनै पनि बालबालिका बिचैमा हराउन नपर्ने, सिकाइबाट वञ्चित हुन नपर्ने र आफ्नो शैक्षिक यात्रा पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु आजको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय दायित्व हो.
0: नेपाली खबर यति नै. यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना. विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ. कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन. प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन. सम्पर्क नम्बर 056-493-495.
3: आमा, एक गिलास दही खान्न? साह्रै गर्मी हो.
4: आमा, मलाई दुध है.
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
6: सूचना सङ्गीत मनोरञ्जनको अटल साहेब यो हो रेडियो साहेब 99.88 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 21 गते आइतबार, जुलाई 5 तारीक सन् 2026, नेपाल सम्वत 1146 असार कृष्ण पक्षको पञ्चमी तिथि। जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
1: जग्गा किता काट अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 90 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
0: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको बकेटा रकम मध्ये 92% मिलबाट भुक्तानी, यस पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि देशव्यापी उत्सवको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू

0: ताजा खबरको सबैभन्दा सुरुमा जीवन रक्षक औषधिकै अभावको प्रसंग।
1: क्यान्सरका बिरामीलाई केमोथेरापी दिँदा अत्याधिक अत्यावश्यक सिस्प्लाटिन औषधि र कुकुर लगायतका जनावरले टोक्दा जति सक्दो छिटो लगाउनु पर्ने रेबिज विरोधको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गत 9 जेठदेखि नै चरम अभाव भएको सिस्प्लाटिन पछिल्लो समय असार 8 मा 1200 भाइल भित्र पनि बुधबारदेखि फेरि अभाव हुन थालेको हो। रेबिज विरोधको खोप पनि टेकोस्थित सुकुरास ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक कुनै पनि अस्पताल छैन। टेकमा पनि 6000 भाग मात्रै नजात भएको छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरोधको खोप नभएपछि कुकुर बिरालो लगायतका जनावरले टोकेका बिरामीको भेटेको अस्पतालमा लाग्ने गरेको छ। सिमेकी निजी अस्पतालले पनि यो खोप दिइरहेका छन् तर सरकारले निशुल्क दिने रेबिज विरोधको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। टेको अस्पतालमा दैनिक र औषधमा 300 बिरामी रेबिज विरोधको खोप लगाउन आउँछन्। त्यसैले मौजदार खोप सीमित दिनलाई मात्रै पुग्छ तर नयाँ खोप भित्रिने प्रक्रिया भने अघि बढ़न सकिरहेको छैन। यतिसम्म कि 6 महिना यता 4 पटकसम्म टेण्डर आह्वान गर्दा समेत कसैको आवेदन परिसकेको छैन। हाल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल लगायतमा रेबिज विरोधको खोप सकिएको छ। कर्णाली प्रादेशिक अस्पतालमा लामो समयपछि केही दिन अघि मात्रै केही प्रवेश आपूर्ति निर्देशनालयबाट 500 भाइल आएको अस्पतालका सूचना अधिकारी अनिता ज्ञानीले जानकारी दिनुभएको छ। यसैबीच टेको अस्पतालमा रेबिज विरोधको खोप 6000 हरानी भाइल मात्रै मौजदा छ, जहाँ दिनमै औसत 300 भाइल सकिन्छ। वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको सीआईएमसँग कुरा गर्दै बताउनुभयो।
2: पाएन भनेर फर्किन क्रम जारी छ। त्यसले गर्दाखेरि यो सबैको खोपको चाहिँ आधार कति पनि कम भइरहेको छ भन्ने कुराको संकेत देखाउँदछ। र यसलाई सबैबाट नेपाल सरकारबाट पनि सबै निकायहरू पनि बारेमा अलिकति स्वीकारेको कुरा जस्तो लाग्छ मलाई। केही समय अगाडि पनि यो कुराहरू भनिएको थियो। अब यस्तो अवस्थाहरू अनलाइन साइटदेखि राम्रो होइन जस्तो लाग्छ।
1: यसैबीच क्यान्सरका बिरामीलाई केमोथेरापी चढाउँदा अत्यावश्यक हुने कार्बोप्लास्टिन र सिस्प्लाटिन औषधि पनि अभाव छ, तर देशका सरकारी क्यान्सर अस्पतालमा भने सिस्प्लाटिन र चरम अभाव भएको छ। गत 9 जेठदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले 8 असारमा 1200 भाइल भित्राएका थिए, तर गत बुधबारदेखि नै यसको अभाव हुन थालेको छ। स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीच मूल्यमा कुरा नमिल्दा थप आयात अन्यल भएको चिकित्सकहरूले बताएका छन्।
0: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किता काटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किता काट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिइएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किता काट रोकिने कानूनी व्यवस्था छ। मुलुकभरका 753 पालिकामध्ये 340 मात्रै कृषि औद्योगिकरण लगायत 10 क्षेत्र का जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गाको वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किता काट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किता काट गर्न पाइने व्यवस्था रहेको छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किता काट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ, तर पनि धेरैजसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आगामी साउन

0: फेरि किताकाट रोकिने भएको छ। 2082 पाँचे पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किताकाट ठप्प रहेको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले 102 कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सर्वधिमा कृषि सामग्री केस कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सुपरि नामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2022-2024 हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालू आर्थिक वर्षमा 13 चिनी मिलमाको क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रूपियाँ अनुसार मूल्य भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13,76,00,000 भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुसार 1,52,00,000,000 रकम 8 कोलमिकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
0: दैलेखको जलजली क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घन मिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फर्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक मलको अभाव कम गर्न दैनिक 2,200 टन यूरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औलाइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढ़ाएको समेत जनाएको छ। Thank you.

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको सय दिन शासकीय सुधारका उपलब्धि धेरै, जनतामा भने महँगीको मारमा।
1: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो, अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
2: यस वर्ष पनि रकम अन्तर व्यतिथिको निरन्तरता उस्तै, लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटानाथ वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5242-5243।
0: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटन कुमटौ पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोलिने। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक योगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सके। सम्पर्क 01-5421-7-0-1-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा उपभोक्ता अदालतको ढोकामा बाँकीले सर्वसाधारण अदालत गठनको 15 महिनामा 56 मुद्दा 34 फैसला शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा 6 महिनामा 6 लाख भन्दा बढ़ी विदेशी पर्यटक आए नेपाल शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालमा विदेशी पर्यटकको आगमन सन् 2026 पहिलो 6 महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जूनसम्मको अवधिमा कुल 6,20,453 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको 5,77,689 पर्यटकको तुलनामा करिब 7.4% बढ़ी रहेको छ। त्यस्तै प्रमाण भएर पनि रोक्यो दबावपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदत्ताको संघर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। त्यस्तै गरी रकमान्तर व्यतिथिको निरन्तरता शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ। यसलाई प्रबन्ध 3 सिन्हाले खबर लेख्नु भएको छ। वर्षको अन्त्यमा धनाधन रकम रकमान्तर गर्ने पुरानो व्यतिथिले निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2082-83 कुल 26,93,72,00,00,00 रूपियाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ। 3,04,00,00,00,00 रूपियाँ विनियोजित पूँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको 6.61% रकमान्तर भएको छ। जेठ महिनासम्मको कुल पूँजीगत खर्च 1,32,00,00,00,00 रूपियाँसम्म तुलना गर्ने हो भने पनि यी वर्ष गएको कुल रकमान्तर पूँजीगत तर्फको खर्चको झण्डै 20% हाराहारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो, पुल, खानपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पूँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको विनिमतमा उक्त पैसा सुरक्षा निकायको इन्धन, नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
2: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़ो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। चार महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दार्जीलिङ निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दार्जीलिङ भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला 6 वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाण्डुबाट छापिएको अर्को खबर छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,02,98,16 रूपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ। यस्तै आरोग्य पर्यटनको हिस्सा बढ़ाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरूद्ध राजमार्ग तत्काल संचालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु बढ्दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नलाई जरिवाना शीर्षकमा ढल्केवरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 वटा होटललाई 5-75,000 रूपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी मन्त्री फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका किनी होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गवर्नरका स्थापन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारी नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्टरमा 1/3 कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बजे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारी विकासको हतारों पूँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइ छ। असारमा लपथप गरिने विकास निर्माणलाई असारी झरिले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारी विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर राष्ट्रपतिको शक्तिशाली सरकारमा असारी विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तुफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहेरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 30 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छनृ। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1,502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचारित छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन्, जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जित निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको 1 गोल मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जित दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड़ जमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बो भेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार राति 1:45 ब्राजिलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:45 मेक्सिको र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन्, जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
0: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। उच्च गति भरपर्दो कनेक्टिभिटी र बङ्गला नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम घरमा नै शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोङ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रभाव प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाएको भए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेका छन्। लामो समय बागमती किनार ओगिटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापन नसकेको छ। बागमती किनारमा बस्नु बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले 100 दिने शासकीय सुधारको कार्ययोजना पितलो हुने निश्चय छ। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1,000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
6: अहिले पछिल्लो समयमा जुन अर्को घटना भयो त्यो घटनामा हेरी जाँदाखेरि चाहिँ अहिले पनि तिन खासी परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ। गभर्मेन्टले जुन अहिले सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानु पर्ने त्यो हिसाबले नसकेको छैन भन्ने नै भएको छ। त्यसो गरेर मान्छेले लागि सान्तिहरूको लागि न्यायोचित छैन भन्ने लाग्छ।
2: यही बीचमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री विपणन हुए पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो गर्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगिएको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ, तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
1: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो, अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ। र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रा चिसिएको अवस्था छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजा तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन।
2: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ। निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्। नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोच बहादुर जिशीले भन्नुभयो,
7: यति शुल्क भन्दा शुल्क तोकेको शुल्कमा 80% भन्दा अझ 3% भनेको छ। पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यवहारिक छैन।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यसबीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार सुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ,
8: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्टी भनेर भन्ने, त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
2: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषण बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नुहुने मुख्य मुख्य खबर फेरि पटक।
9: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
0: जग्गा पिताकार अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रसायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
9: सरकारका 100 दिनमा उपलब्धि पहुँचाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको वकिलका रकममाथि 92% मिलबाट भुक्तानी, यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
0: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
9: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इङ्ल्याण्ड खेल्ने।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अभिनय बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ। बाहिरबाट कसैले च्याइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल सुनाउनु भएको छ र कानुनीको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले संसदमा धेरैभन्दा धेरै दिन बोल्नु नै भएन, यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू।
9: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साथी यो हो रेडियो साहेनी 99.88 मेगाहर्ज साहेनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595 चैते धानमा नेक ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
0: खेतमा पानी जमाइ राख्ने
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
0: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 ml प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 ml प्रति लिटर पानीमा वा हेक्साकोनाजोल

0: टोली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इन्सुरा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.1 MHz।
3: ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
4: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
3: वास्तुशास्त्र सम्बन्धी परामर्श,
4: घर घडेरीको माटो परीक्षण,
3: विदेश यात्राको समस्याको समाधान,
4: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
4: निसन्तान सम्बन्धीका समस्याहरू,
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
4: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
3: पितृद्वार,
4: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9841-75223 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
8: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्य

लंबोदराय सकलाय जगद्धिताय नागाननाय सति यज्ञ विभूषिताय

शारदाकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सर्वसाई आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9851 75 223 र 9856 नम्बरमा तपाईँहरू आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9851 75 223 र 9856 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टा चितवनबाट, रेडियो साइनो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधरी एफएम 97.2 MHz दुधरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz चेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz सिन्धुली कन्तिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9851 75 223 र 9856 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजा मिति 2083 साल असार महिनाको आज 21 गते, तदनुसार ईस्वी सन 2026 जुलाई 5 तारिक, सकसम्वत् 1948 नेपाल सम्वत् 1146 तथा लागा रोद्र नामक सम्वत्सर उत्तरायण गृहम ऋतु आज आइतबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज पञ्चमी। आज पञ्चमी तिथि रहेको छ 11:56 यानि कि बिहानको 10:01 पञ्चमी रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ शतविशा नक्षत्र 18:38 योगमा रहेको छ आयुष्मान योग रहेको छ 24:25 करणमा रहेको छ तैतिलह करण रहेको छ बिहानको 10:01 तदुपरान्त ग्रह करण रहनेछ 41:37 चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्य नारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज राक्षस योग रहेको छ। आज बिहान सूर्योदय 5:15 भयो भने सन सूर्यास्त 7:02 हुनेछ र आजको दिनमा घड़ी 13:47 रहनेछ। दिन विशेष रहेको छ, आज पञ्चक रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, काल समय के कस्तो रहन्छ, कति बजेर कति मिनटसम्म रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौ। आजको कालबेलाको समय रहेको छ दिउँसो 12:08:23 दिउँसोको 1:52:10 कालबेला। आजको शुभ बेला रहेको छ दिउँसोको 1:52:10 शुरू भएको शुभ बेला, विशेष गरी दिउँसोको 3:35:57 शुभ बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 8:40:49 विशेष गरी बिहानको 10:24:36 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। अहिले यतिखेर चाहिँ चरा बेला
चाहिँ चलिराखेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। शतभिषाको चौथो चरण नाम आउँछ सुबट, सुदेव, सुभद्र, सुभद्रा यस्तो नाम आउँछ। आदिनी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पाइरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि।

0: मेषराशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ, तैपनि सहयोग गर्नेहरू प्रशस्त मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू जुट्टाले अप्ठ्यारो ठानेको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन पक्षीको लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। आय स्रोत कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला, तैपनि मेहनतले सम्मान स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहने खालको योग भई राशि वृष र आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन अवसरको लागि विवाद र वाद विवादस्पद विवादस्पद काम र जिम्मेवारी वहन गर्नुपर्ने पनि प्रयत्न गर्दा सजिलो लक्ष्यमा पुग्न सकिन्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यको लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्दैछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। भोग विलासमा खर्च बढ्ने सम्भावना राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन पछिको लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकेला, तैपनि मेहनतले सम्मान स्थान दिलाउँदैछ। बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम भने अधुरो रहने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन शरीरमा कमजोरी भएको अनुभूति हुनेछ। गोपनीयता बारेनले पनि काममा पछि परिन्छ। स्वास्थ्यका लागि आहार विहारमा अधिक सजग रहनु पर्ला। उस्तै समस्या दुर्घटनाले पनि अलमल बन्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादस्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। प्रत्याशित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक सदनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। सुखले खर्चको यात्रा बढाउन सक्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइ पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन प्रतिस्पर्धामा पछि पर्ने भयले सताउनेछ। तैपनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खान्दैछन्। चुनौती जित्दै काम बढाउन सकिन्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिया काम बन्नाले उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड़सम्म जिताउन सक्छ। केही लगानी गर्नु परे पनि दिगो काम प्रारम्भ गर्ने समय भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक राशि
0: वृश्चिक राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल र ढियासुस्ती हुन सक्छ। त्यहीपनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको सदपहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जाँदैछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि लक्ष्य प्राप्त गर्न सफल हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन हतारमा निर्णय लिने बानी अप्ठ्यारो पार्ने हुँदा अलिक सजग रहनु पर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तैपनि समस्या दर्शाउँदा सहयोगीहरू भेटिँदै जाँदैछन्। मान्यजनको साथ जुट्नाले काम बन्द जाँदैछन्। साझेदारीबाट लाभ उठाउन सकिन्छ। परिस्थितिले खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछन्। रोकिया काममा दोहोऱ्याएर प्रतन गर्नुपर्ने खालको योग भए राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन हल्लाको पछि लाग्दा काममा केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमा विशेष गरी उपलब्धि हासिल हुने योग देखिया छ। स्रोत सदन जुट्नाले चिता काम सम्पादन र सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउन सक्छ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सफल भइनेछ। रोकिया काम बन्देर नयाँ काम शुरू गर्ने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आय आर्जनको स्रोत बढ्दै जाँदैछन् भने उठ्नुपर्ने रकम हात लाग्नु हुनेछ। कृषि पशुपालन तथा व्यापारमा मनगर लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। मेहनतले आमदानी बढाउँदैछन्। दिन उत्साह प्रवर्धक नै रहने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन कामको प्रस्ताव आउनेछन् भने सात दिनहरू बढ्दै जाँदैछन्। प्रतिष्ठित काम सम्पादन गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। विश्वविका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघकपी स्वदेश भोजनको आनन्द समेत मिल्ने खालको योग भए राशि मिललाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845-75223 र 9806-75223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर।

0: सम्बन्धमा स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई निर्धक्क भएर फोन भने गर्नुहोला। विशेष गरी कार्यक्रम ज्योतिष वास्तुको वर्षमा समय यतिखेर हामी र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ नै 8 बजेसम्म रहने गरेका छौँ। कुनै जिज्ञासा रहेका छन् भने फोन गर्नुहोला। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म भने उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म रोलबाट गणबहादुर विश्वकर्मा बोल्दैछु।
0: रोलबाट गणबहादुर विश्वकर्मा?
1: हजुर।
0: कि बन बहादुर हो कि गण बहादुर हो?
1: गण हो, गण
0: गण बन्दुक बहादुर है?
1: हजुर हजुर।
0: नेपालीमा भन्दा होइन त?
1: हजुर।
0: नानाको नाम गण बहादुर हो कि बुवाको नाम गण बहादुर हो तपाईँको?
1: अब नारायणको नाम नै हो गणबहादुर भन्ने सुनेको हो, अब हो कि होइन थाहा भएन।
0: अनि तपाईँको बोलाउने नाम नागरिकताको नाम चाहिँ के हो त?
1: जन्मरूपाको नाम पनि यही नै हो।
0: ए यही हो।
1: हजुर।
0: तपाईँले आफ्नै बारेमा हेर्नुहुन्छ?
1: हजुर
0: आफ्नै बारेमा हेर्नुहुन्छ?
1: आफ्नै बारेमा भन्दा पनि भाइको बारेमा हो।
0: भाइको बारेमा हो। जन्मिति भन्नुहोस् त भाइको कति हो?
1: 2077 साल।
0: 2077
1: 3 महिना
0: भन्नुभयो। मैले 3 महिना असार महिना राखेँ है, जेठ महिना राख्नु पर्यो होइन त?
1: हजुर जेठ महिना।
0: जेठ महिना कति गते?
1: 3 गते।
0: जेठको 3 गते हो।
1: हजुर।
0: जन्म समय भन्नुहोस्।
1: जन्म समय 4 बजे।
0: 4 बजे बिहान कि बेलुका?
1: बेलुका।
0: बेलुकाको 4 बजे।
1: हजुर
0: हजुर। ल सुन्नुहोस् है, ध्यान लिएर श्री गणेश आयम श्रीमती रामानुजाय नमः। 2077 साल जेठ कृष्ण पक्षको शनिबारको दिन हो।
1: हजुर
0: शनिबार पर्छ?
1: शनिबार त पर्दैन दाजु।
0: के बार पर्छ त?
1: बिहिबार पर्छ।
0: जन्ममिति मिलेन त?
1: जन्ममिति मिलेन
0: मिलेन त।
1: 2077 साल 2 महिना 8 गते हामी जस्तो 8 गते के बार पर्छ?
0: त्यसरी त हुँदैन नि त बाबु।
1: हजुर 8 गते नै हो कि?
0: त्यही त, त्यसरी त हुँदैन, कन्फर्म गर्नुपर्छ तपाईँले होइन?
1: हजुर कन्फर्म 8 गते नै एकपल्ट हेर्नुहोस् न।
0: अनि अघि किन 3 गते भन्नुभएको त?
1: अघि हेल्दी झुकियो छ।
0: त्यस्तो झुकियो भने त सबै सकिहाल्यो, खतम हुन्छ नि फेरि, हो कि होइन?
1: हजुर हजुर।
0: के राशि आउँछ, नाम के आउँछ थाहा छ?
1: हजुर नाम हेरेको छैन के अरे, अहिलेसम्म त्यतिकै राख्या
0: हो र?
1: हजुर।
0: जन्मबार के बार पर्छ भन्नुभयो? बिहिबार होइन?
1: हजुर।
0: ल अबदेखि 8 गते हो भन्नु होला, 3 गते होइन है?
1: हजुर 8 गते मिल्यो होइन त बिहिबार?
0: मिल्यो।
1: हजुर
0: 2077 साल जेठ कृष्ण पक्षको बिहिबार चतुर्दशी तिथिमा जन्म मेष राशि, नाम आउँछ लेखनाथ, राशि मेष राशि पर्छ। ध्यान दिएर सुन्नु होला, कल रेकर्ड गर्न आउँछ भने कल रेकर्ड गर्नु सजिलो हुन्छ। मध्य नारी नर गर्नु परेको छ, घातकमा तिथिहरू छ तपाईँको प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक छ। कुण्डली असाध्य राम्रो छ, कालो सर्प एक परेको छ, यो कालो सर्प एकको शान्तिहरू गर्नुपर्छ। पढाइमा रुचि कम गराउँछ यो बाबुको। विदेश यात्राहरू राम्रो, सरकारी जागिर असाध्यै राम्रो, आर्मी पुलिसमा भर्ती हुनको लागि असाध्यै राम्रो, फौज लाइनतिर असाध्यै राम्रो पनि देखाउँछ पछि भविष्यमा गएर। अहिलेको लागि चाहिँ ग्रहहरू चलिरहेको छ उल्का, अर्को शुक्र। अहिले ग्रह राम्रो चलेको छैन, चोटपोट लाग्न सक्छ, अलिक झगडालु झगडालु स्वभावको, अलिक जिद्दी स्वभावको हुनेछन् बाबु। अलिक फगाइ फुल्लै गरेर पढाइमा ध्यान दिनुपर्छ बाबुलाई।
1: कालो सर्पयोगको शान्ति चाहिँ कसरी गर्नुपर्छ सर?
0: कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लाउने, नाग देवताको पूजा गर्ने भइहाल्छ शान्ति।
1: रजमा कमल लगाएर नाग देवताको पूजा गर्ने हो भने भइहाल्छ है,
0: भइहाल्छ। साउनमा नाग पञ्चमीको बेलामा पूजा गर्ने नागको।
1: अनि ग्रहहरू चाहिँ शान्ति गर्नुपर्ने छ कि छैन सर त्यसको?
0: ग्रह शान्तिको लागि चाहिँ त्यही नागको पूजा गरेर ग्रहको पूजा गरे भइहाल्छ। उल्काको र सूर्य शुक्रको शान्ति गर्नु पर्यो।
1: ए अनि भविष्य पढाइ लेखाइ जागिर त राम्रै छ है सर?
0: त ठिक छ, पढाइमा राम्रो छैन, जागिरहरू पछि भविष्यमा पढाइ लेखाइ राम्रो भयो भने जागिर पनि राम्रो भइहाल्छ।
1: हजुरलाई
0: चिन्ता गरिरहनु पर्छ भन्ने पनि छैन। ग्रह तथा भाग्य राम्रै छ, नराम्रो छैन। अब उन्नति प्रगति पनि राम्रै हुन्छ, नराम्रो हुँदैन है बाबुको। तर कालो सर्प योगले चाहिँ रोकावट आउँछ, जस्तै अहिले सानोको बेलामा पढाइमा रोकावट आउँछ, अलिक ठुलो भएपछि विवाह
1: पढाइमा रोकावट आइरहेछ।
0: त्यही त मैले भनिरहेको छु त, अहिले पढाइमा रोकावट आउँछ, त्यसको लागि रत्नको अवस्था आउँछ, त्यो लगाइदिनु पर्यो। उमेर अनुसारको रोकावट आउने यो बाबुलाई, सानोमा पढाइमा रोकावट आउँछ, अलि ठुलो भएपछि विवाह बारीमा, अनि जागिरमा रोकावट आउँछ, अनि अलि ठुलो भएपछि स्वास्थ्यमा रोकावट आउँछ, होइन अलि ठुलो भएपछि फेरि सन्तानमा, छोरासँग ग्रह नमिल्ने, छोरीसँग ग्रह नमिल्ने, श्रीमतीसँग ग्रह नमिल्ने, एक्लो एक्लो हुने, हो त्यस्तो खालको ग्रहहरू परेको छ क्या बाबुको।
1: हो त्यो
0: तपाईँले यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुहोस्, अरू जस्तो नराम्रो छैन, ठिकै ग्रहहरू राम्रो देखिन्छ है।
1: हजुर हुन्छ, धन्यवाद।
0: हुन्छ हस् हस्, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो हामीलाई। आज विशेष गरी 21 गते असाध्य राम्रो दिन, आज पञ्चमी पनि हो, कालो सर्प प्रयोग परेका हाम्रा श्रोताहरूले चोखो खानु, शुद्ध भोजन गर्नुहोस् पञ्चमीको लागि आज। र विशेष गरी साउनको 2-4 गतेतिर हामी चाहिँ नै गोर्खा जिल्ला आउँदैछौँ, गोर्खा बजारमा तपाईँको चिना हेराउनको लागि, हेरिदिनको लागि है। फोन गरेर नाम भने टिपाउनु होला, तपाईँले नामहरू टिपाउनु भयो भने सजिलो हुन्छ। गोर्खा सकिएपछि धादिङमा पनि हामी आउनेछौँ, धादिङ पनि तपाईँको चाहिँ तपाईँले नामहरू टिपाउँदै गर्नु सजिलो हुन्छ। गोर्खाको लागि विशेष गरी तपाईँको 3-4 गतेतिर हामी गोर्खामा चिना हेर्नेछौँ। त्यसपछि 6-7 गतेतिर हामी धादिङ पनि आउनेछौँ। धेरै दिनको समय छैन, 1 हप्तामा 2 तिरै, 1 तिर 3-4 दिन 3-4 दिनको समय लिएर आउनेछौँ हामीहरू चाहिँ नै। तपाईँहरू चाहिँ एकदम तम तयार गरेर बस्नु। तम तयार भनेको के को लागि तम तयार भन्दा, तपाईँको चिना छन् भने खोजेर राख्नुहोस्, चिना छैन भने तपाईँहरू जन्मेको साल महिना गते र समय तपाईँले पत्ता लगाउनुहोस् है, लेखेर राखिराख्नु कापीमा। अनि तपाईँले के कुरा सोध्न मन लागेको छ प्रश्नहरू, त्यो पनि लेखेर राख्नुभयो भने सजिलो हुन्छ। तपाईँहरूले चाहिँ गोर्खा जिल्ला र धादिङ जिल्ला साउनको 1-2 गतेतिर हामी आउँछौँ, तपाईँहरूले चाहिँ नाम पनि टिपाउनु होला है। यही नम्बरमा फोन गर्नुहोस् दिउँसो, अनि त्यसपछि नाम टिपाउनु है। फेरि नाम टिपाउन पैसा लाग्दैन, फेरि पैसा लाग्ला भनेर चिन्ता गर्नु होला, पैसा लाग्दैन, नि शुल्क नाम टिपाउनु पाइन्छ क्या, पैसाको त कुरै हुँदैन यहाँनिर, कुरा बुझ्नुभयो। त्यही भएर तपाईँले विशेष ख्याल गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म गोर्खाबाट, नरङको नाम खेमराज रेग्मी।
0: खेमराज रेग्मी, गोर्खा जिल्ला। गोर्खा जिल्ला कुन ठाउँबाट फोन गर्नुभएको?
2: घ्यालचोक।
0: गोर्खा घ्यालचोकबाट?
2: हजुर।
0: ए घ्यालचोक भनेको कृष्ण भिरबाट पारिपट्टि है?
2: हजुर हो।
0: ए गोर्खा बजार तपाईँको उति उतैबाट जानुहुन्छ कि यतैबाट जानुहुन्छ तपाईँहरू?
2: हामी मुगलिनबाट जानुपर्छ।
0: ए यतै घुमेर जानु पर्यो है?
2: हजुर हजुर।
0: त्यहाँ उता सिधै डाइरेक्ट छैन बाटो?
2: छैन हजुर।
0: ए हामी पनि गोर्खा बजार आउँदैछौँ कि, यो साउनको 1-2 गतेतिर।
2: हजुर स्वागत छ। हजुर
0: हजुर धन्यवाद छ, अनि तपाईँहरू पनि समय मिल्यो भने आउनु होला है।
2: हुन्छ हस्।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: यो मेरो नै विषयमा हो,
0: आफ्नो विषयमा। घ्यालचोक कहाँनिर हो तपाईँको घर?
2: घ्यालचोक चोर्लिङ टार।
0: चोर्लिङ टार भनेपछि त स्कुल छ नि घ्यालचोक पुल?
2: हो स्कुल नजिकै हो।
0: नजिकै हो
2: हजुर।
0: त्यहाँ मरट्टाहरू हुनुहुन्छ नि होइन?
2: हजुर हजुर हुनुहुन्छ।
0: होइन रामचन्द्र मरट्टा भन्ने?
2: हजुर हुनुहुन्छ हुनुहुन्छ।
0: उहाँको दाई पनि हुनुहुन्छ, त्यहीँ बस्नुहुन्छ है? कहाँ बस्नुहुन्छ?
2: हजुर हजुर।
0: चिन्नुहुन्छ उहाँहरूलाई?
2: चिन्छु चिन्छु।
0: ए रामचन्द्र मरट्टाहरू, हामी म अलि अगाडि आएको पन्नलाई, रामचन्द्र मरट्टा अलिक पछि आएको पन्नलाई, देवघाटमा
2: है,
0: बनारसमा सँगै बसेर पढ्या हो।
2: ए हजुर
0: है, रामचन्द्र मरट्टालाई चिन्नु, तपाईँको छिमेकी पर्नुभयो?
2: हजुर एकदम
0: है।
2: हजुर
0: अनि कसको विषयमा हेर्नुहुन्छ? आफ्नै विषयमा
2: भन्नुभयो
0: जन्ममिति भन्नुहोस् त।
2: 2053 साल,
0: 2053
2: जेठको 24 गते,
0: जेठ महिनाको 24 गते
2: हजुर बिहिबार,
0: बिहिबार जन्म समय भन्नुहोस्?
2: 11 बजे,
0: 11 बजे हो बिहानको,
2: बिहानको,
0: बिहानको 11 बजे,
2: 10 देखि 11 बजेसम्म।
0: ल, श्री गणेश आचार्यमा श्रीमती रामानुजाय महा 2053 साल असार कृष्ण पक्षको बिहिबार तपाईँको जन्म पञ्चमी तिथिमा जन्म मकर राशि, तपाईँको श्रवणको तेस्रो चरण खेम नारायण खेम बहादुर खेम प्रसाद नाम ठिक छ है? अन्त्यनाडे देवगण परेको छ तपाईँको, घातकमा परेको छ तिथिहरू चाहिँ नै चौथी नवमी चतुर्दशी तिथि घातक, मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ है, वृश्चिक राशि घातक छ। कुण्डली असाध्य राम्रो छ तपाईँको, नराम्रो छैन, ग्रह असर राम्रो, सरकारी जागिर खाने ग्रहहरू छ, विदेश यात्रा असाध्य राम्रो पनि छ, कुण्डली पढाइरहे पनि राम्रो पढाइरहे हुनु पऱ्यो, अलिकति ग्रहले रोकावट आउने ग्रहहरू छ तपाईँको लागि। विवाहमा दाम्पत्यको लागि चाहिँ एउटा आँखसँग विवाह गर्नुहोस् है, यसै आँखसँग विवाह गर्नुभयो असाध्य राम्रो पनि मानिन्छ।
2: हजुर,
0: विवाह अगाडि नै गर्दा राम्रो पनि भइहाल्छ, अलिकति तपाईँको विवाहमा बाधा छ त्यो पनि भनेको है। अनि अहिले तपाईँले ग्रह चढेको छ संकटा, अर्को बृहस्पति भन्ने ग्रह चढेको छ, यो संकटाको शान्तिहरू गराउनुहोस् राम्रो हुन्छ। अलिक छिट्टो रिसाउने स्वभावको हुनुहुन्छ त्यसलाई कम गर्नुहोस् है, राम्रो हुनेछ। पैसा धन असाध्य कमाउने, जागिर भन्दा तपाईँले त हेरे व्यापार राम्रो हुन्छ, यहाँबाट हेर्दाखेरि व्यापार व्यवसाय गर्दाखेरि अलिकति केमिकल आइटम जस्तै मदिरा सम्बन्धी केमिकलहरू हुन्छ नि, अब यस्तो चिजहरू व्यापार व्यवसाय गर्नुहोस् तपाईँको लागि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन भन्ने कुरा देखियो। ठेकापट्टा सम्बन्धी कामहरू पनि तपाईँलाई ठिक हुन्छ, राम्रो हुन्छ, ठिक छ। ग्रहहरू त्यस्तो नराम्रो छ, संकटको शान्ति गराउनु भयो भने रोकावटहरू आउँदैन अहिलेको लागि चाहिँ।
2: हजुर, वैवाहिक योग के छ?
0: वैवाहिक विवाहमा अलिकति बाधा छ, यसको लागि चाहिँ आँखसँग विवाह गराउनुहोस्। एउटा रत्न पाउँछ हामीसँग, यो रत्न कवच पनि लाउनुहोस्, सपोर्ट गर्छ, जीवनमा सफलता हुन्छ। नभए तपाईँको पहिलो घर बारमा अलिकति समस्या आउने ग्रह छ के, त्यो भएर मैले भनेको आँखसँग एउटा विवाह गर्नुहोस् है।
2: हजुर, अनि के छ वैदेशिक योग राम्रो छ कि?
0: एकदम राम्रो छ, विदेशमा तपाईँको वैदेशिक क्षेत्र राम्रो छ, अस्ति जेठदेखि यता राम्रो भयो, अब राम्रो हुन्छ, विदेशमा तपाईँलाई समस्या आउँदैन। एप्लाई गर्नु भएको छ विदेशतिर?
2: गरेको छैन।
0: गर्नुहोस्, राम्रै हुन्छ, राम्रै देश गर्नुहोस्, राम्रै हुन्छ। परिवारमा त्यस्तो नराम्रो छैन, बाबासँग ग्रह अलि मिल्दैन, पितासँग, अरूसँग सबै सिकाइ छ, राम्रै छ। स्वास्थ्यमा अलिक ख्याल गर्नुहोस्, झोलिलो चिजहरू अनि सागपात धेरै खानुहोस्, नभए तपाईँलाई पाइल्स, अल्सर होइन फिस्टुला यो सम्बन्धीको समस्या हुन सक्छ, नसा सम्बन्धीको समस्या हुन सक्छ, स्वास्थ्यको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन, ठिक छ, राम्रो छ ग्रह तपाईँको। यति ग्रह भएको मान्छेलाई राम्रै गरिन सकिन्छ, अनि मेहनत त गर्नु परिहाल्यो, सबै त ग्रहले थुक्क पारेर कहाँ दिन्छ र होइन, तर मेहनत गर्नुभयो भने फल खान पाउनुहुन्छ, त्यसलाई धेरै दुःख गर्नु पर्दैन तपाईँले। उहाँले फोन गर्नुभएको थियो हामीलाई, गोर्खाबाट फोन गर्नुभएको थियो, घ्यालचोकबाट। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि गोर्खातिर नजिक हुनुहुन्छ भने साउनको 1-2 गतेतिर 2-3 गतेतिर तपाईँहरू चाहिँ आउनलाई तयार हुनुहोला, फोन गर्नुहोला, नाम टिपाउनु होला। तपाईँहरूले दिउँसो फोन गरेर नाम टिपाउनु भयो भने तपाईँ हाम्रो भेटघाट हुनेछ। यसै गरी धादिङ बेसीतिर पनि हामी आउनेछौँ, धादिङ बेसी भन्नाले धादिङ तपाईँको चाहिँ पुछार बजारतिर हामी आउनेछौँ चाहिँ, विशेष गरी तपाईँहरू चाहिँ त्यहाँ पनि आएर भेट्न सक्नुहुन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट के नाम भन्नुभयो? दशमन अरियल, लक्ष्मण अरियल। हजुर हजुर, दार्जिलिङ कुन ठाउँले भन्नुभयो? माधवेसीबाट। ल, धादिङ हामी आउँदैछौ, तपाईँको भेट्न आउनलाई साउनको 6 गतेतिर 7 गतेतिर हामी आउँछौँ त्यहाँ
1: धादिङ
0: पुच्छर बजारमा आउँछौँ हामी है आउनु होला भेट्नलाई है. अनि कसको बारेमा हेराउनुहुन्छ त आज? हजुर हजुर सुन्नु भएको छ बोलेको तपाईँको आवाज राम्रो आएन. तपाईँ भित्र हुनुहुन्छ बाहिरपट्टि आउनुहोस् त. आफ्नै बारेमा जन्ममिति भन्नुहोस् त कति हो?
1: 2065
0: मङ्सिर महिना 10 गते रातिको 12 बजे हो. मध्याहको 12 बजे है. 12 बजे ठ्याक्कै 12 बजे ल. भनेपछि जन्म तपाईँको राधिकमा भएको हो. ल सुन्नुहोस् है ध्यान दिएर. श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2065 मङ्सिर कृष्ण पक्षको मङ्गलबार 14 तिथिमा जन्म तुला राशि स्वातिको 4 चरण नाम आउँछ. ताबाट तारादेव तारापति यस्तो नाम आउँछ. अन्तिरले देवगण परेको छ. तपाईँको राशिफल चाहिँ तुला राशि आउँछ है. घातकमा परेको छ तिथिहरू चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भनेर लेखेको छ. कालो स्वरूपयोग परेको छ बाबुको. यो कालो स्वरूपयोगको शान्ति गर्नुपर्छ. छातीमा नाग आएर बसेको छ यसले अलिकति स्वास्थ्यमा समस्या बनाउँछ बाबुको लागि चाहिँ. माङ्गलिक पनि परेको छ फेरि चौथो माङ्गलिक. मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने कालो स्वरूपयोगको रत्न र कवच धारण गर्ने. कालो स्वरूपयोगको रत्न कवच लाउनु भयो भने कालो स्वरूपयोगको एकदम यसले मालामाल गराउँछ राम्रो गराउँछ. समस्या आउँदैन बाधा र रोकआउटहरू पनि आउँदैन भन्ने कुराहरू पनि देखियो यहाँबाट है तपाईँको लागि चाहिँ विशेष गरी. अब अहिले 65 भन्नुभएको छ. अहिले ग्रहहरू तपाईँकोलाई चढेको छ उल्का. अर्को बृहस्पति चढेको छ. पढाइमा फिटिक्कै मन नजाने पढ्न मन नलाग्ने घुमफिर गर्न मन लाग्ने अनि रिसाउन मन लाग्ने झुट बोल्न मन लाग्ने यस्तो यस्तो खालको ग्रह चढाएर छ हो कि होइन बाबु? अब पढाइमा अलिक धेरै ध्यान दिनु पर्यो नि. यो समय त पढाइमा ध्यान दियो भने राम्रो हुन्छ. पढ्ने मान्छेको सबै कुरा राम्रो नपढ्नेको केही पनि नराम्रो हुन्छ क्या. आजभोलि नपढेको नै हुँदैन. त्यही भएर अलिकति मेहनत गरेर अलिक जान्ने भएर पढ्नु पर्यो बाबुले अनि राम्रो हुन्छ. समस्याहरू आउँदैन बाधा रोकआउटहरू आउँदैन भन्ने कुरा देखिएको छ क्या है. विदेशहरू राम्रो छ तपाईँको ठिक छ. विदेशमा समस्या छैन राम्रो छ. विवाहको लागि चाहिँ अब माङ्गलिक केटी खोज्ने अनि बिहा गर्ने. यसो लभसप गरेर बिहा गर्नुहुन्न. बिहा गर्दाखेरि 20 कट्नुपर्छ बिहा गर्दा. 20 वर्षभन्दा अगाडि बिहा नगर्नु है. कुण्डली राम्रो छ बाबुको त्यस्तो नराम्रो होइन. तर कालो सर्पयोगले चाहिँ जे कुरा पनि अलिक पछि पछि परिन्छ. साथीहरू भन्दा पढाइमा पछि परिन्छ. साथीहरू भन्दा कमाइमा पछि परिन्छ. साथीहरूको भन्दा स्वास्थ्य कमजोर हुन्छ. यो ग्रह छ बाबुको कालो सर्पयोगको. रत्न कवच पाउँछ हामीसँग. यो चाहिँ मम्मी बाबासँग सल्लाह गरेर रत्न कवच लाउनु भयो भने तपाईँको स्वास्थ्यदेखि लिएर पढाइ रोजगार विदेश विवाह सबै थोकलाई राम्रो गराउँछ है. पेसा त धेरै हुन्छन् बाबु. अब तपाईँको लागि चाहिँ फलाम सम्बन्धीको पेसाहरू राम्रो हुन्छ. आर्मी पैसा भर्ती हुन कुक पढ्नुहुन्छ भने होटल म्यानेजमेन्ट विषय लिएर पढ्नको लागि अथवा म्यानेजमेन्ट लिएर पढे पनि हुन्छ अथवा साइन्स विषय लिएर पढे पनि हुन्छ होइन इन्जिनियरिङ लिएर पढे पनि हुन्छ. तपाईँको लागि त्यो कुराहरू ठिकै छ. हजुर हजुर अलिक पढाइमा अलिक ध्यान दिनु ल. यतिको पढाइ अलिकति गाह्रो हुन्छ क्या लोकसेवा आयोगमा नाम निकाल्नको लागि हो कि होइन भन्नुहोस् त. त्यो अलिकति मिहिनेत गरेर पढ्नुहोस् राम्रो हुन्छ. चिन्ता नगर्नुहोस् है त. हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद. कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट फोन गर्नुभएको थियो. उहाँले आफ्नो बारेमा हेराएर गइसक्नु भएको छ. तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला. मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ. र तपाईँहरू चाहिँ विशेष गरी धादिङ गोर्खातिर हुनुहुन्छ विशेष गरी गोर्खातिर हुनुहुन्छ भने चाहिँ तपाईँले गोर्खातिर पनि आएर हामीलाई भेट्न सक्नुहुन्छ. हामी साउनमा हामी आउँदैछौँ. साउनको 3-4 गतेतिर हामी आउँदैछौँ. कुरा बुझ्नुभयो नि, त्यही भएर तपाईँले विशेष भेट्नु होला, हामीलाई आएर भेट्नु भेट्न सक्नुहुन्छ। विशेष गरी चाहिँ साउनको एक गते दुई गते त हामी आउँदैनौँ, तीन गतेतिर यहाँबाट हिँड्ने, चार गतेदेखि चिना चिना हेर्न सबै कुराहरू गर्न पाइन्छ। चार गते सोमबार पनि पर्ने रहेछ है, चार गतेदेखि तपाईँले सिनाहरू हेरेर पाउनुहुन्छ। पहिला सुरुमा हामी आउनेछौँ धादिङ भन्दा पनि पहिला सुरुमा हामी गोर्खा आउनेछौँ, किनकि हामी अस्ति नै पोहोर पढाएर हामी धादिङ आएका थियौँ नि त, अनि गोर्खाका धेरै श्रोताहरूले गोर्खाको चाहिँ आउनु भएन, तपाईँ धादिङ आउने यहाँ चाहिँ नआउने, अनि हामी गोर्खाका मान्छेलाई चाहिँ अलिकति किन त्यस्तो गर्नुभएको भनेर बुवा आमाहरूले भन्नुभएको छ क्या। विशेष गरी चाहिँ जो चाहिँ भरतपुरसम्म आइपुग्न सक्नुहुन्न, बाटो देख्नुहुन्न होइन, बाहिर हिँड्न सक्नुहुन्न, अशक्त हुनुहुन्छ, वृद्ध बुवा आमाहरूको लागि चाहिँ हामी आउनेवाला छौँ, उहाँहरू सँगसँगै तपाईँहरूले पनि चिनाहरू हेर्न पाइहाल्नुहुन्छ, आउनु होला है। कोही मित्र आउनु भएको छ, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म सल्यान पालेदा नगरपालिका पाँचबाट जनखड्गा छ।
0: जनखड्गा सल्यानबाट है?
3: हजुर।
0: कतिको सुन्नुहुन्छ सल्यानतिर कार्यक्रम?
3: कार्यक्रममा रेडियो हुँदै लाग्छ सर, रेडियो हुँदै सुन्छ।
0: दिनदिनै सुन्नुहुन्छ?
3: दिनदिनै सुन्छ।
0: हो, दिनदिनै आउँछ नि कार्यक्रम?
3: हजुर आउँछ। हजुर जुन चाहिँ हेलो पनि आउँछ।
0: ल, अनि कसको बारेमा हेर्नुहुन्छ त आज?
3: मेरो छोरीको बारेमा। गुरु,
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2082 सर।
0: 2082
3: फागुन एक गते।
0: फागुनको एक गते
3: दिउँसो 3:31 गुरु।
0: दिउँसो 3:30 हजुर।
3: 3:31 गुरु।
0: 31 हो। कसको भन्नुभयो? छोरीको होइन?
3: हजुर, छोरीको।
0: 2082 सालमा जन्म भएको, शुक्रबारको दिन धनु राशि है?
3: हजुर।
0: मूल पढ्या रहेछ, मूलको चौथो पाउ नाम आउँदो रहेछ नानीको, भीबाट भीष्म कुमारी अथवा भीम कुमारी नाम आउँदो रहेछ। आज नारी राक्षस गर्नु परेको छ, अलिक छिटो छिटो रिसाउने स्वभावकी हुन्छन् पछि है। अनि यो मूलको शान्तिहरू गराइँदा राम्रै हुन्छ। हजुर, खासै दोष लाग्ने खालको चाहिँ होइन, तर पनि शान्ति गरेको राम्रो है। घातक तिथिहरू तृतीय अष्टमी तयपछि शुक्रबार घातक, नम्बरमा नुहाउनुमा राशिमा कर्कट राशि घातक छ। यिनको माङ्गलिक परेकी छिन्, यो माङ्गलिकको शान्ति गर्नुपर्छ। आमा जस्तै कडा हुन्छ नि क्या, तपाईँको श्रीमती जस्तै। कति कडा हुन्छ श्रीमती, हो कि होइन? अब यिनको लागि आइतबारको दिन सूर्यको पूजाहरू, सूर्यको दर्शनहरू, मङ्गलबारको दिन चोखो नितो, घरमा मङ्गलबार र आइतबार माछा मासु रसमी गरेर नखानु है।
3: हजुर, रसी खाँदैन गुरु, माछा मासु है?
0: होइन, माछा मासु लसुन लसुन प्याज भनेको रक्सी होइन। माछा मासु लसुन प्याज भनेको पनि मैले बुझ्नुभयो,
3: लसुन प्याज।
0: हजुर, त्यो नखाने तपाईँको लागि राम्रो, छोरीको लागि विशेष स्वास्थ्य राम्रो हुन्छ है। अहिले केतु र उल्का चलेको छ, स्वास्थ्यमा अलिकति असर गर्छ, स्वास्थ्यमा अलिकति बाधा आउँछ, बिरामीहरू हुन सकिन्छ। यो बेलामा चाहिँ अलिकति विशेष ख्याल गर्नु नानीको लागि, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ है। चिन्ता नलिनुहोस्, नानीको ग्रह राम्रो छ। 6 वर्ष पुरा भएर 7 वर्ष लागेपछि चाहिँ ग्रह शान्तिहरू गर्नुपर्छ राम्रो तरिकाले, नभए त्यो बेलामा चोटपटक लाग्न सक्छ, अलिक ख्याल गर्नु होला है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो सल्यानबाट, आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न गई भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। अनि मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँहरू चाहिँ साउनमा, तपाईँहरू चाहिँ विशेष गरी साउनको 3 गते तपाईँहरू चाहिँ गोर्खातिर हुनुहुन्छ भने गोर्खा चाहिँ तपाईँको बजारमा आएर भेट्न सक्नुहुन्छ है। तपाईँहरूले चाहिँ नाम टिपाउनु होला, धादिङमा 6 गतेदेखि तपाईँले चाहिँ नामहरू टिपाउनुहोस्, धादिङ पुच्छर बजारमा हामी त्यहाँ पनि आउने सल्लाह गरिराखेका छौँ। गोर्खा चाहिँ पक्का भइराखेको छ, गोर्खा बजारतिर तपाईँहरू आउनु होला, सजिलो हुन्छ हेराउनको लागि भन्ने कुराहरू हो। कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौँ। यतिखेर हामी हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ नै 8 बजीसम्म रहने गरेका छौँ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.1 मेगाहर्ट्ज।

0: सूचना संगीत मनोरंजन को अटो साहेनी रोहो रेडियो साहेनी 99.8 MHz साहेनो समय सूचक अहिले बिहानको 8 बजे AM मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495 डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टुकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झोल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी

0: पाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन तिमी?
4: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन।
6: सम्पर्क नम्बर 98-750-82-997,
3: 98-550-10-997।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पनि भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
0: जेसुकै भन, म छौन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर. आज कति दिन रे?
2: तिन दिन भयो.
1: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा मैला.

Thank you.

0: 喂，接到。我都上去了呢。我靠，这真来钱了。
1: आज गएर देउराली बस्थ्यो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिन पनि पुग्नु जानु

पच्चीस शर्मा धनकुटाका उन्नाइस नेताले छाडे कांग्रेस पार्टीमा काम गर्ने वातावरण नभएको भनाई सत्तारू सांसदहरूको विरोधले लुम्बिनीमा बजेट बारे छलफल बाँकी सिद्धाङले खण्डको सड़क निर्माण अन्तिम चरणमा ढुवान कम्तीमा तीस वर्षसम्म टिक्ने आयोजनाको दावी हेटौडाको ढुवा उद्योग पुनः संचालनका लागि सेनाबाट परीक्षण उत्पादनको काम हुँदै अमेरिका स्थापनाको 250 वर्ष देशीय भरत सप ट्रम्पले गरे साम्यवादको कडा आलोचना रूसले कुनै तनाव ड्रोन आक्रमण निरन्तर सैन्य हेलिकप्टर निशानामा ऊर्जा संकटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने र विश्वकपमा एमबाप्पेको निर्णायक पेनाल्टीमा फ्रान्स क्वार्टर फाइनलमा पाराग्वे विश्वकपबाट बाहिर युरोपको सेमिफाइनलमा पराजित महिला टी ट्वेन्टी विश्वकपको उपाधिका लागि अझ इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै

0: 집을 떠니 까르발 서준을 상거라
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि पाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले भेटो सरकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाहपथ, काठमाडौँ।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारले एकीकृत राहत प्याकेज ल्याउने सम्बन्धी खबरबाट सरकारले जेएनजी आन्दोलनका घाइतेका शहीद परिवारको राहत, औषधि, उपचार, रोजगारी लगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बानी शाहको नेतृत्वमा गठित सरकारले 100 दिनमा सम्पादन गरेका प्रमुख उपलब्धि सम्बन्धमा सरकारका प्रवक्ता सस्मित पोखरेलले जारी गरेको विवरणमा जेएनजीहरूको विषयमा सम्पर्क बिन्दु तथा कल्याणकारी कार्य गर्न जेएनजी कल्याणकारी परिषद गठन सम्बन्धी कार्यविधि तयार गरिएको उल्लेख छ। यस अवधिमा 513 जना जेएनजी घाइतेलाई वर्गीकरणका आधारमा अति गम्भीरलाई मासिक रू 18,000, गम्भीरलाई रू मासिक 9,000 र मध्यमलाई मासिक रू 4,000 दरले प्रदान गरिँदै आएको भत्तालाई निरन्तरता दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनु भएको छ। आज नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता संचार कानून र जिम्मेवार पत्रकारिता विषयको कार्यक्रममा बोल्दै उहाँले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नुभयो। मन्त्रालयले स्वसचिवको दरबन्दी रहेका 2 जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको रूपमा खटाएको छ। मन्त्रालयले शुक्रबार गृह सचिव राजकुमार श्रेष्ठ स्तरीय निर्णयबाट 42 उपसचिवको सरूवा गरेको थियो। सरूवाका क्रममा केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा गर्दा प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना तथा सरूवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि 2080 मिसेर स्वसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवलाई सीडीओको जिम्मेवारी दिएको हो। कार्यविधिमा स्वसचिव सीडीओ भएर खटिएको वर्गका जिल्लामा पर्ने जुम्बा र डलेन्दुरामा उपसचिवलाई सीडीओ बनाएर खटाइएको छ। उपसचिव तेज प्रकाश प्रसाई जुम्बा र उपसचिव मिनारियालाई डलेन्दुराको सीडीओ बनाएर सचिव श्रेष्ठले पठाएका हुन्। सरकारको 100 दिन र 100 विधि कार्यक्रमका बारेमा नेपाली कांग्रेसले आज समीक्षात्मक टिप्पणी गर्ने भएको छ। सरकारको 100 दिने कार्यकाल र यसका गति

0: नगरको क्याम्बिसका सभापति गगन थापाले आज पार्टीको आधिकारिक ठेगाना सार्वजनिक गर्न लाग्नु भएको हो। सो कार्यक्रममा ललितपुरको सामिता स्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ। चैत 13 गते गठन भएको राष्ट्रपा वरिष्ठ नेता तारिङ्ग शाह नेतृत्वको सरकारले सोमबार 100 दिन पूरा गरेको छ। सरकारले 100 दिन पूरा गरेको अवसरमा गरेका कामबारे संवाद पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि प्रमुख प्रतिपक्षी दलले आधिकारिक ठेगाना सार्वजनिक गर्न लागेको हो। नेकपा एमालेको सचिवालय बैठक बस्ने नीति तय भएको छ। सचिवालय बैठक 25 सत्रमा बस्ने तय भएको पदाधिकारी सदस्यले जानकारी दिएका छन्। पदाधिकारी सदस्यका अनुसार बैठकमा पार्टी पुनर्गठन सम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ। साथै बैठकले केन्द्रीय कमिटिको नीति समेत तय गर्नेछ। हामीसँग खबर शिवाती सुन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: थियो मोबाइल भएमा मेरो बाबादेखि मेरो छोरीसरी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको मोबाइल ब्याङ्कमा खाता छ कि छैन त
2: फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एयर पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भएको छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लेट्स गुड

बाँकी खबर धनकुटामा कांग्रेसका 19 मान्यता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टी सामूहमा महाधिवेशन प्रतिनिधि तथा संविधान सभा सदस्य अञ्जना तामी सहित धनकुटाका 19 जना छन्। सभापति गगन थापालाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टी छानीहरूमा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युएन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई रहेका छन्। पार्टीभित्र वैचारिक मतभेद रहेको र काम गर्ने वातावरण नभएको उनीहरूले लेखेका छन्। पार्टी परित्याग गरेका नेताहरूले अबको यात्राबारे केही सार्वजनिक गरेका छैनन्, तर अर्को सम्पन्न नेतृत्वको संस्कृति पार्टीमा जान सक्ने आन्तरिक चर्चा छ। प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न आज प्रदेशसभाको बैठक बस्दैछ। प्रदेशसभाको बैठक 2:30 बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले सुनाएको छ। बजेटका विषयमा सत्तारूढ़ दलकै संसदहरूले आपत्ति सुनाएपछि असार 1 गते आएको बजेटमाथि अहिलेसम्म छलफल हुन सकेको छैन। सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाएपछि यसअघि बैठक नियमित रूपमा संचालन हुन सकेको थिएन। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दारूले खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सड़क विभाग आयोजना निर्देशनालयका आयोजना निर्देशक चुनाव सरकारका अनुसार दारूलेको भौगोलिक अवस्था र गाड़ीको चापलाई मध्यनजर गरी कार्यपत्रीको सुटा गुणस्तरीय ढलानको दिएको छ। आज 20 देखि 30 वर्षको

0: भएको छापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12 देखि 20,000 गाड़ी आवत जावत गर्दा पनि सड़कमा कुनै क्षति नपुग्ने गरी निर्माण गरिएको जनाइएको छ। सरकारले हटाएर कपड़ा उद्योग पुनः संचालनका लागि नेपाली सीमाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राई तेह्रवटा कपड़ा उद्योग संचालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनु भएको हो। सरकारको पुनः संचालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव रावतले जानकारी दिनुभयो। पछिल्लो समयमा 7 दण्ड भएका अथवा रोग उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य डीडीए रिपोर्ट बनाउने काम समेत भइरहेको जनाइएको छ। कसरी संचालन गर्ने भन्ने बारेमा पनि डीडीए रिपोर्ट आएपछि मात्रै तय हुने जनाइएको छ। हेटौडा उद्योग पुनः संचालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको जनाइएको छ। वर्तमान सरकारको सर्वन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राज्य उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो। 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको हेटौडा कपड़ा उद्योग पुनः संचालनका लागि परीक्षण उत्पादन गर्न असार 18 गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। हामीसँग खबर बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

देखि कि महिना सम्म सम्पूर्ण सानो ताकत बोनस भरपूर मनोरञ्जन सहित बाटोहरू 979 ग्रिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल गर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा ग्रिस होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।

0: विदेश गएर पठाएको पैसा सिधै खर्की वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा र 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।

0: Hoy es fútbol en ti, fútbol con más amor.
1: Así, el club imágenes, fútbol con hot exciting moments. Cautisel and Samsala. Up to 30% cashback, but 0% EMI. Nagita by Futsa. Plus, a same value plus, hoy es fútbol en ti. Our car made, stadium experience. LG, that's good.
2: विदेशका खबर संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको 250 वर्षगाँठ भव्य रूपमा मनाएको छ। देशका सबै 50 राज्यहरूमा कन्सर्ट ऐतिहासिक पर्यटक राष्ट्रव्यापी उत्सव मनाइएको छ। यस ऐतिहासिक अवसरमा राजधानी वाशिङटन डीसीमा आयोजकले विश्व रेकर्ड तोड्ने उद्देश्यका साथ 10 फरक स्थानबाट झण्डी 8,50,000 पटका पड्काएर 40 मिनट लामो आतिशबाजी प्रदर्शन गरेका छन्। त्यस्तै रूसिया युक्रेनले शुक्रबार आदिवासी समुदाय द्वारासम्म एकअर्का विरूद्ध व्यापक आक्रमणहरू गरेको जानकारी दिएका छन्। रूसको रक्षा मन्त्रालयले एक विज्ञप्ति मार्फत विगत 24 घण्टामा आफ्ना सेनाले युक्रेनी सेनाको इन्धन ऊर्जा तथा यातायात पूर्वाधारका साथै लामो दूरीका ड्रोन उत्पादन र भण्डारण केन्द्रहरू गरी 142 स्थानमा आक्रमण गरेको जनाएको छ। त्यसै मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेल पर्नेछ तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताएका छन्। फिफा विश्वकप पूर्वमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेका छन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई 1-0 हराएको हो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको 1-0 निर्णायक बनेको छ। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा 7 गोल समेत गरेका छन्। उनले अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गैराति भएको खेलमा सहआयोजक क्यानाडालाई 3-0 हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को 10 पटक क्वार्टर फाइनलमा पुगेको छ। साथै 2 पटक क्वार्टर फाइनल पुग्न पहिलो अफ्रिकी टोली समेत बनेको छ। त्यस्तै आईसीसी महिला टी ट्वेन्टी विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंग्ल्याण्ड र सर्वाधिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्स फाइनल खेल नेपाली समय अनुसार बेलुका 7:00 शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका छन्। इंग्ल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेट हराउँदै उपाधि नजिकै पुगेको हो। अस्ट्रेलिया र इंग्ल्याण्ड विश्व महिला क्रिकेटका 2 शक्तिशाली टोली मानिन्छन्। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ। जगजादी नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारले जिन्जी आन्दोलनका कार्यतिर सहित पूर्वलाई एकीकृत राहत प्याकेज ल्याउने। सरकार प्रेस स्वतन्त्रता संकुचन गर्नेतर्फ नरहेको संचार मन्त्रीको पुष्टिकरण। सरकारका सैदिन बारी काङ्ग्रेसले आज समीक्षात्मक टिप्पणी गर्दै एमालेको सचिवालय बैठक 25 हजारमा धनकुटाका 19 नेताले छाडे काँग्रेस। पार्टीमा काम गर्ने वातावरण नभएको भनाई सत्तारूढ सांसदहरूकै विरोधले लुम्बिनीमा बजेटबारे छलफल प्रभावित। सिद्धाउने खण्डको सड़क निर्माण अन्तिम चरणमा ढलान कम्तीमा 30 वर्षसम्म टिक्ने आयोजनाको दावी। हेटौडा कपड़ा उद्योग पुनः संचालनका लागि सेनाबाट परीक्षण उत्पादनको काम हुँदै अमेरिका स्थापनाको 250 वर्ष देशी भयो। ट्रम्पले गरे साम्यवादको कड़ा आलोचना। रूसले पनि उत्तरमा ड्रोन आक्रमण निरन्तर। सैन्य हेलिकप्टर निशानामा। ऊर्जा संकटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने। र विश्वकपमा एम्बापेको निर्णायक पेनाल्टीमा फ्रान्स क्वार्टर फाइनलमा। पाराग्वे विश्वकपबाट बाहिरियो। मोरक्कोसँग क्यानाडा पराजित। महिला टी ट्वेन्टी विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली मेट्रो .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइल 89.1 मेगाहर्ट्ज।
4: वरिष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने? हो त है, हामीले त ध्यानै नदिएको। त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनुहुन्न, सुनु नै हुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार।
4: बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश नमिन्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Radio Sign 89.8 MHz.
1: सहिनो समय सुसन अहिले दिउँसोको 2 बज्यो इट्स 2 पीएम
2: ल ल ल यता न आऊ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: 3 दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: के हुनु सुन नहुने होइन कि सफा गरी भइहाल्यो नि
2: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ म पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमस्कार सन्सुलेका दिदी
8: नमस्कार नमस्कार दुईजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
8: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
8: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छर छिमेकका अरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
11: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
11: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
11: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
10: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
12: के भयो के को हल्ला खल्ला हो यो
13: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
14: के सकिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
12: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
14: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
13: हो त है हामीले त ध्यानै नदिएको
14: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
15: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ
16: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
16: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0564394595
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
0: समयमै कर तिरौं सबै नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश
2: चैते धानमा नेट ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
0: खेतमा पानी जमाइ राख्ने
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
0: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्

सूचना संगीतम मनोरञ्जनको अटल साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।

0: ए कान्छु यहाँ आइज त।
1: के हो दाई?
0: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो यो कुरा?
0: गोपी सूत्रबाट।
1: ए

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। आगामी मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी ल्याउन निजी क्षेत्रको सुझाव। बैंकमा पैसा थुप्रे पनि लगानी नबढेकोमा उद्योगीहरूको चिन्ता। धनुषाको गणेशमान चार नाथका 328 परिवारलाई लाल पूजा वितरण। चिनिया उपमन्त्री र एसियाली विकास बैंकका अध्यक्ष भोलि नेपाल आउँदै भीआईपीको सुरक्षामा खटिएका पीएसओ र चालकहरू फिर्ता हुँदै असार 25 भित्र सदस्यता प्रतिवेदन बुझाउन तरुण दलको निर्देशन। देशभर विपदका घटनामा एकै दिन 7 जनाको मृत्यु, 25 जना घाइते। पहिरोका कारण अरनिको र जय पृथ्वी राजमार्ग सहित विभिन्न सड़क खण्ड ठप्प। आज 10 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको उत्पादन विस्तार गर्ने। रूस युक्रेन बीच एक अर्काका सैन्य र ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण। पूर्वी युक्रेनी सर कब्जा गरेको रूसी दावी अस्वीकार। र महिला टी20 विश्वकपको फाइनल आज। उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया भेट्दै विश्वकप फुटबलमा समान 7 गोल सहित एम्बापे र मेसी शीर्ष स्थानमा। क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को भेट पक्का।

0: World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ दुई प्लस थ्री वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय राम शाह पथ
2: काठमाडौँ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मौद्रिक नीतिबारे निजी क्षेत्रको सुझाव सम्बन्धी खबरबाट निजी क्षेत्रले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी ल्याउन सुझाव दिएका छन् प्रतिनिधि सभाको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटले समेट्न नसकेका कुराहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन् महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा देखिएको मन्दी र बेरोजगारी कम गर्न मौद्रिक नीतिमा ठूलो सुधार आवश्यक रहेको बताउनुभयो उहाँले बैंकहरूमा पैसा थुप्रिए पनि लगानी नबढ़ेको अवस्थालाई सुधार्न र उद्योग मैत्री वातावरण बनाउन माग गर्नुभएको छ अहिले बजारमा सामानको माग कम हुनु मुख्य समस्या रहेको भन्दै उपभोग बढ़ाउने खालका कार्यक्रम ल्याउन सुझाव पनि दिइएको छ निजी क्षेत्रले समस्यामा परेका उद्योगहरूलाई कर्जा पुनसंरचनाको सुविधा दिन र भारतमा जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन गर्न समेत माग गरेका छन् नापी कार्यालय अनुसारले गणेशमान सारनाथ नगरपालिकाका 328 परिवारलाई गाउँ ब्लक जग्गाको लाल पोर्जा वितरण गरेको छ पुस्तौदेखि बोकचलन गर्दै आए पनि कानूनी प्रमाण नभएका वडा नम्बर 6 बासिन्दाहरूले यो लाल पोर्जा पाएका हुन् नापी कार्यालय धनुषाका प्रमुख उमेश शाहका अनुसार सबै कानूनी प्रक्रिया पूरा गरेर गोदारमा आयोजित एक कार्यक्रमका बीच लाल पोर्जा बाँडिएको हो वर्षौंदेखि आफ्नो जग्गाको स्वामित्व नहुँदा किनबेच गर्न र बैंकबाट ऋण लिन समस्या भोगिरहेका स्थानीय बासिन्दाहरू लाल पोर्जा पाएपछि निकै खुशी भएका छन् नगरपालिकाका नगर प्रमुख जीव नारायण यादवले नगरभित्र रहेका स्थानीय जग्गा सम्बन्धी समस्याहरू पनि विस्तारै समाधान गर्दै जाने बताउनु भएको छ जिल्ला कम्युनिष्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ भोलि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ अर्थ मन्त्रालयको निमन्त्रणमा उहाँ नेपाल चीन संयुक्त आर्थिक तथा व्यापार समिति बैठकमा सहभागी हुन लाग्नु भएको हो मंगलबार बस्ने द्विपक्षीय बैठकमा नेपाल र चीन बीचको व्यापार आर्थिक तथा प्राविधिक सहायता र सड़क सञ्जालका विषयमा छलफल हुनेछ नेपाल बसाईका क्रममा उहाँले अर्थमन्त्री श्रोणी मुवागले लगायत उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ यसै गरी एसियाली विकास बैंकका अध्यक्ष मास्ता सुंगु कान्डा पनि भोलि नै नेपाल आउँदै हुनुहुन्छ भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री बालिन्द्र शाहसँग भेटवार्ता गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ विशिष्ट व्यक्तिहरूको सुरक्षामा लामो समयदेखि खटिएका व्यक्तिगत सुरक्षा अधिकृत पीएसओ र चालकहरूलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ प्रधान कार्यालयले प्रदेश र उपत्यका प्रहरी कार्यालयहरूलाई परिपत्र जारी गर्दै अंगरक्षक गढ़ बाहेक अन्य ठाउँका दरबन्द भएका सुरक्षाकर्मीलाई आफ्नो दरबन्दमा फर्कन भनेको छ प्रदेश प्रवक्ता दीप शमशेर जबराका अनुसार भीआईपीहरूसँग लामो समय बसेका सुरक्षाकर्मीहरू फर्किने क्रममा छन् भीआईपीको सुरक्षामा अबदेखि छिट्टै तालिम लिएका प्रहरीका गढ़ र गुल्मका जनशक्ति साथै मापदण्ड अनुसार पाउने विशिष्ट व्यक्तिलाई मात्र चालक सुविधा दिने गरी अरू चालकलाई पनि फिर्ता बोलाइएको प्रहरीले जनाएको छ

0: अगाडि बढ़ाउन र प्रतिवेदन ईमेल मार्फत पठाउन तरुण दलले भनेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जीव पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगीमा हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

फ्यान्सी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा हालसम्म 26,45,000 किसान परिवार जोड़िएका छन्। यो संख्या देशभरका कुल किसान परिवारको करिब 64% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार आउँदो वर्षदेखि किसानहरूलाई वर्गीकरण गरेर परिचय पत्र बाँड्ने तयारी भइरहेको छ, जसबाट किसानले सरकारी अनुदान र सुविधाहरू सजिलै पाउनेछन्। यसै गरी कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा उन्नत र गुणस्तरीय बिउ उत्पादन कार्यक्रम शुरू गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जलका अनुसार जलवायु परिवर्तनको असर कम गर्न धान बालीका नयाँ जातहरू विकास गरिनेछ। पछिल्लो 24 घण्टामा देशभर भएका विभिन्न विपदका घटनामा परि 7 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा बाढ़ी, पैह्रो, सर्पदंश र चट्यान सहित 47 घटना भएका छन्। सर्पदंशका कारण सबैभन्दा धेरै 3 जनाको ज्यान गएको छ।

0: बाढ़का कारण अरण्यको राजमार्ग जयपेस्थिती राजमार्ग र जाजरको डोल्पा सड़क खण्ड सहित विभिन्न सड़क पनि अहिले पूर्ण रूपमा बन्द भएका छन्। लामो समयदेखि रोकिएको विजयापुर बागदेवास रेलमार्ग निर्माण कार्य फेरि शुरू भएको छ। जग्गाको मुआवजा विवाद मिलेपछि निर्माण कम्पनी इरकन इन्टरनेशनलले काम अगाडि बढ़ाएको हो। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुली कान्छर अहिले धनुषा र महोत्तरी खण्डमा ट्रयाक बनाउने काम भइरहेको छ। आउँदो दुई वर्षभित्र बागदेवाससम्म रेल चलाउने योजना रहेको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: tanta cosa, far pasar del morenti, y si copista, haré con, haré cruzá, si pipi le van a buscar a cacá. World Cup 2020, si está pasar más, si pipi le le eco, son, tu plus, si pasa con morenti, sabe, chatu, chata, samba, con cashback, sazina, 0% y a Michael Subida, nadie tapa el cruzá. World Cup to World Cup, si pipi, खेल संगई, भरोसा संगई।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: विदेशका खबरमा त पूर्व देशमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा समस्या भएपछि भारतले आफ्नै देशमा कच्चा तेलको खोज तथा उत्पादन बढ़ाउने योजना अगाडि बढ़ाएको छ। भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीका अनुसार भारतले आजसम्म खोजी नगरिएका करिब 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल र ग्यास खोज्नका लागि बोलपत्र आह्वान
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाई राख्ने:
5: वेभिस्टिन वा डोरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 ml प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: The Bite Island, Sunday, noon to Radio Silence, 89.8 MHz.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जानेमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगीले के गर्ने त?
5: मैले आँखाको डाक्टर

0: बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
0: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
0: के हुनु सुन नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
0: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यस्तै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, यहाँ पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। 2 दिवसै भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।

0: जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको
0: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ। तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: वाव
1: ओइ मिस तामाङ मेरे नि सबै
0: तामाङहरू उसलाई त भरे म पटाउँछु
1: पत्ता
0: पत्तै हो तपाईँ हेल्प गर्न।

0: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी।
0: विदेशहरूमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
1: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना संगीत मनोरंजन को अटूट साहिनी, यो हो रेडियो साहिनी 99.8 मेगाहर्ट्ज।
6: साहिनो समय सूचक, अहिले साँझको 5 बज्यो। PM
7: सुन्न, हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन मलाई त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के होइन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
13: सन्चो भयो
12: नि? यतिकै जाने मन लागेन।
13: यतिकै पनि हुन्छ?
12: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
13: ए, कुरा त्यस्तो थियो, लगेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिमाको बुवा।
12: नमस्ते, कति टाइमले पाल्नुभयो?
13: आज रिमाले यसको जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिमा, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न। हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीतले मनोरञ्जन को अटो साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेशहरूमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहू र बुझेर मात्र विदेश जाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
5: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
6: ए त्यसो भए जोगीले के गर्ने त
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
6: बुझेँ
5: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
7: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
9: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
9: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
8: ए हो र बाबु
9: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
8: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
3: नेपाल सरकार विज्ञापन बोर्ड
10: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
10: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
10: डर लाग्नु निद्रा नलाग्नु
12: अनौठा विचार आउनु
10: निराशा बढ्नु खुसी नहुनु
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

します。

的上台，我打给你的来了，突然的上台，小心的那突然的快乐，阿弥陀佛的佛妈的心里的妈妈，谁把的路把的妈妈的

Thank you.

Thank you.

I'm not going to be able to do that.

I'm gonna make you mine.

Thank you.

सूचना संगीत र मनोरञ्जनको अटुट साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज साहेनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
1: शुभ प्रभात गुरुआमा
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलो तालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ
7: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्के बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले म समाजले मलाई स्वीकार छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
12: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
14: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
13: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
15: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
16: नेपाल सरकार विज्ञापन बोर्ड
0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
18: विश्वामा सुन्न हाम्रो मामीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
19: हो र
18: होइन मलाई त्यस्तो त
19: सरिता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
18: के भएन मिस
19: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
18: हुन्छ
15: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
20: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
15: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
20: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
20: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
20: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
20: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

非常的开心啊。

0: सूचना संगीर्ण मनोरञ्जनको अटल साहेन यो हो रेडियो साहेन 99.8 MHz।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-493-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N 2063 बमोजिम दर्ता भएका कम्पनीको न्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाना हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
0: रेडियो साइन 89.8 MHz। यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: सामुदायिकले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरूद्ध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट। पछिल्लो एक सत्तामा बैतडी दैलेख र डोल्पामा भएका सवारी साधन दुर्घटनाले सड़क सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका चार मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। यस्तै 13 जना घाइते भएका छन्। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 का 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 2:15 बजे माझगाउँबाट जुम्लाका लागि छुटेको बोलेरो जीव अनियन्त्रित भई र सड़कबाट करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 जना सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सीआईएनले जानकारी दिनुभयो।
1: एकजनाको डेथ भयो, 11 जना घाइते हुनुहुन्छ, उहाँहरूलाई जुम्ला अस्पताल पुर्याउने काम भइरहेछ।
0: यसैबीच केही दिन अघि दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्ता बेपत्ता छ, तर हालसम्म फेला पार्न सकिएको छैन, जसमा 13 जना सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा 19 जना घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानमा साँगु र सड़क वर्षमा चिप्लो सड़क र चालकले सवारी नियन्त्रण गुमाउने दुर्घटनाका मुख्य कारण देखिएका छन्। अन्य समयमा भन्दा वर्षमा सवारी साधन दुर्घटना बढ़ने भएकाले सावधानीपूर्वक ट्राफिक प्रहरीले कुरा गर्दै नरेशका सुवेदीले भन्नुहुन्छ,
2: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन् सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आएको पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम नलिएर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला आफ्नो सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउनु। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आएको त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रीलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
0: अविरल वर्षापछि आएको बाढ़ीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काटो पलाञ्चोक सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोशी खोला र दाप्चा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढ़ीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सड़कमा पनि क्षति पुगेको छ। सड़क मर्मत नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ बुढागाईले सीआईएनलाई जानकारी दिनुभयो।
3: अघि दिउँसो भेलबाडी आएको थियो, भेलबाडी आएको बेलामा गाडी रोकेको हो। अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त। अघि रोकेको चाहिँ पानी परेर ठुलो भेलबाडी आएको भएर एकछिन होल गरे हो, अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
0: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपैयाँ पनि नपाइएको बताएका छन्। राजापुर सिंगर मिललाई उखु बिक्री गर्नेका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालू आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ शुरू गरेको मूल्य किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रूपैयाँका दरले अनुदान वितरण गरेको उल्लेख छ। तर सीआईएमसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
4: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 408,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एन्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
0: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सीआईएमसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको माझबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
5: अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएकोले गर्दाखेरि अब त्यसको बन्द अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको मान्छे अब किसानले अब त हुन्छ, किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू अब मन्त्रालयबिच छलफल भएपछि त्यसको सायद निचोड पाउँछ होला सर।
0: नेपाली कंग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढ़ाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सह महामन्त्री युगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ। यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो। कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सीआईएमसँग कुरा गर्दै सह महामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो।
6: नयाँ सदस्यता लिनका लागि, नयाँ सदस्य अध्यावधिका लागि, अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ, जिल्लाबाट त छैन सकियो। अब केन्द्रीय कार्यालयलाई अपिल गर्यो भने मात्रै हुन्छ। अब यो केही अब यो बर्खाको समय पनि भएको, राज्यभित्र हाम्रो खेती केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय लाग गरेको हुनाले यसले अब सकारात्मक रूप पनि लिन्छ। सब प्रयासमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम मिति हामी छार्दैछौँ, तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुन सक्छ। क्रियाशील सङ्ख्या 3 गते
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रमती मिश्राले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले साधुको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रूपडा आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार रूपडा आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिशको प्रतिवेदन तयार पारेको छ। असर महिना शुरू भएता 146 जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढ़ी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ। महानिर्देशक श्रवण पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 जनाले राजीनामा दिएका छन् भने 142 जना कर्मचारी अनिवार्य अवकाशमा भएका छन्। राजीनामा दिनेमा 5 जना सहसचिव, 33 जना उपसचिव, 29 जना शाखा अधिकृत र 79 जना सहायक स्तरका कर्मचारी रहेका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ। क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो। उसाकोभले आज सार्वजनिक गरेको वार्ता सकारात्मक भएको बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 1:45 बजे अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोष्टलाई सम्मान 2-1 हराउँदै अन्तिम सोह्रमा पुगेको हो। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्। यी दुवै टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। यसैबीच भोलि बिहान पौने 6 बजे मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। पानीको अभावले सुक्दै धौराकोटका किसानको व्यावसायिक खेतीको सपना
7: समस्या खानालाई समस्या सरसफाई समस्या साल सरकारलाई त्यो समस्या सबै समस्या
0: पानी अभावले खेती मात्र होइन जीवनमा संकटमा। रिपोर्ट सुन्दै यौन तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: कनेक्टिभिटी र बाह्य नेटवर्कद्वारा संचालित सिएमएस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 मन्त्रहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटन मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक योगात्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-4433 पाटन हाई स्कूल पाटन ढोका ललितपुर। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको गणेशधुरा गाउँपालिका 8 धौलाकोट हरियाली डाँडाकाँडा र उर्वर जमीनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। तर खेतीयोग्य जमीन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पानी अभावले सुक्दै गएको छ। 29 घर परिवार बसोबास रहेको धौलाकोटमा अहिले खाने पानी र सिंचाई दुवैको चरम संकट छ।
9: पानी जिन्दगानी भन्ने नारा देश सर्वव्यापक छ। तर डडेलधुराको गणेशधुरा गाउँपालिका 1 धौलाकोटका स्थानीय बसन्ती अवस्थाको घरमा खाने पानी समेत छैन। गाउँमा घर घरमा धारा निर्माण गरिए पनि धारामा नियमित पानी आउँदैन। कहिलेकाहीँ दिनसम्म धारा सुक्क रहने अवस्था छ। यहाँ 29 घर परिवार छन् जहाँ खाने पानी र सिंचाई दुवैको लागि पानी छैन। गाउँमा बोल्ने कुनै भरपर्दो पानीको स्रोत छैन। 13 किलोमिटर मुहानबाट ल्याइएको पानी नै यहाँको बासिन्दाको जीवनरेखा बनेको छ। त्यही पानीले प्यास मेटाउनुपर्छ, पशुहरूको आवश्यकता पूरा गर्नुपर्छ, तर का तरकारी समेत जोगाउनुपर्छ। तर अहिले मुहानमै पानी सुक्दै गएपछि झनै गाह्रो परेको स्थानीय मालती अवस्थी बताउनुहुन्छ।
7: समस्या खानालाई समस्या सरसफाई समस्या साल तरकारीलाई समस्या
9: खानेपानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ। सिंचाईको अभावले खेतीपाती समेत सुक्न थालेका छन्। वर्षौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसान एक गिरास अवस्थी उत्पादन घट्दै गर्दा चिन्तित हुनुहुन्छ।
10: फरक छ, पहिला पहिला त अब हामी खेतीपाती मात्रै गर्छ, यो तरकारी खेत थिएन, योभन्दा पहिलो तरकारी खेत थिएन। खानालाई पनि कहाँ पुग्छ, खानालाई पनि पुग्दैन। पहिला कृषि गरिदिएपछि अलिकति खानालाई पुग्ने खालको हुनुभयो। काउली मुला भुन्डा सबै तरकारी जति हो, सेमा 3 पल्ला सेमा लगाएको छु। समस्या थियो, सबभन्दा ठुलो समस्या त पानीको नै हो। मैले खाद जल उमारेपछि त त्यसै हुँदै हुँदैन, 4 रुपियाँ चाहिँ हुँदैन।
11: स्थानीय अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबास खोलाको मुहानबाट खानेपानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन। त्यसपछि तुसुरानी क्षेत्रबाट अर्को स्रोत जोडियो तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको तस्तै रहेको स्थानीयहरूको भनाइ छ।
12: त्यहाँदेखि पानी टुट्यो भने हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ अनि हामीले बोकेर ल्याउनु पर्छ पानी। सिँचाइको लागि टङ्की बनाएको छ अनि टङ्कीमा पानी नभयो भने सिँचाइ अप्ठ्यारो हुन्छ।
13: हामीहरू जति मिहिनेत गरेका छौँ जति पसिना गरेका छौँ त्यति मिहिनेतको फल त अलिअलि पनि भएन।
11: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय टलन्द्राका प्रमुख महिम बोहरा धोलाकोट खानेपानी आयोजना 2 वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ। आयोजना हस्तान्तरणपछि सञ्चालन संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ।
14: यो हाम्रो धोलाकोट गन्या मुराईको खानेपानीको विषयमा हजुर 2 साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ होइन, सम्पन्न गरेर पानी चलाएर तपाईँहरूको यो हेटै पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो होइन। त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिले पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात ठुलो खानेपानीको चाहिँ तपाईँको मर्मत सञ्चालन र यदि मिटर जोडेको छ भने मिटरको दस्तुर उठाएर अथवा उहाँहरूको चाहिँ कोष हुन्छ कोषमा होइन, उहाँहरूको खाता अथवा कोषमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत सञ्चालन त्यसको कारणलाई कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै जिम्मा।
11: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ तर सुक्खायाम र वर्षायाममा खानेपानी समस्या विकराल बन्ने गरेको छ। यस्तै नेपालमा कुल खेतीयोग्य जमिनको करिब 1/3 भागमा मात्र वर्षभरि सिँचाई सुविधा पुगेको छ। पहाड़ी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्न बाध्य रहेका छन्। सागर चन्द्रकार सीआईएन आफ्नो फेम तरलझुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधुरो,
15: नागरिकले जबसम्म सचेत आफ्नो सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार गर्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
0: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्चीका साथै शाखाहरू चागोही बानेश्वर जर्मल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5224-5253।
18: क्लासिक टेपको 1.56 वाल्टर बाटो घरमा शक्तिशाली 4 एन्जामा वाइट कभरेज 5G स्ट्रोन लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो सिक्छ।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
20: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 309 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्। कानूनमा स्पष्ट लेखिँदा पनि कानूनको पाटो बलियो नहुँदा अहिले पनि यो समुदायले पहिचानका लागि लडिरहनु परेको छ। हामीले मिलहिरा समाजका कार्यक्रम व्यवस्थापक पर्सुसँग कुराकानी गरेका छौं।
15: दिनले के भन्छ भन्दाखेरि 7% टोटल पपुलेसनको त्यो 7% बेसमा चाहिँ नेपाली आदिवासी परिवारमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ। तथापि मिरिगा समाजसँगको र अरू संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि प्रत्यक्ष रूपमा

0: कोटेशन्स टी समाजमा चाहिँ त्यसरी अझ कुनै मन पाइएकोले गर्दाखेरि म चाहिँ खुलै मनाउनु भएको हो। हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 केही रूपमा चाहिँ धारेबारीले चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैङ्गिक पहिचान अनुसारको मान्यता भनिएको छ होइन, अनि 2018 चाहिँ समानताको हक भनिएको छ प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने 2042 चाहिँ हजुरको समान न्याय नपुगोस् भनिएको छ नि त होइन। जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छ त्यो ठाउँमा चाहिँ प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि, यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर
1: अहिले तपाईँहरूले सोचेको जति अझै जस्तो मानौ 100 हुँदै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भने के तपाईँ 50 हुने कस्तो लाग्छ तपाईँलाई?
0: अब त्यो अध्ययनले आजसम्म त्यो बताएको छ।

0: भेटभाव अझ पनि व्याप्त छ। यहाँले सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ होइन, एकजना व्यक्तिको अब अन्य पछिल्लो क्रममा भूमिकाजी नै हुनुहुन्थ्यो, भूमिकाजी जित्नु पनि भयो, तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो, ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्घन्ता दिन्छ। सो त्यो निर्घन्ता दिएर आउँदाखेरि चाहिँ मान्छेलाई अझ पनि उपलब्ध भएर आउन चाहिँ समस्या छ।
1: अनि अहिले नीलेखा समाज लगायत प्रबन्ध सहकारी संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता के भन्नु, यो समुदाय जति खुल्न सकेछ नि त्यो खुल्नुपर्छ खुल्नुपर्छ भन्नेमा कि अथवा संविधान र कानुनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही बताउनुहोस् त तरिकाले लागि राख्नुहुन्छ।
0: स्ट्रगल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस् होइन, हेल्थ केयरका कुराहरू हुन्, अनि राजनीतिक क्षेत्र होस्, सर्भिस साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ होइन। उसो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले ती कुराहरू लेखिए भए पनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हामी त मूलका हुन् संविधान हुन्, संविधानलाई टिकेर बन्नुपर्ने कानुनहरू भनेका छैन। त्यसँग त उहाँले चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्रै त हुँदैन नि।
1: तपाईँहरूको अहिलेको अनुदान भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखिन्छ,
0: एकदम त्यो कन्टिन्यू छ। त्यसलाई चाहिँ अब एउटा अभियान अब त्यो यो मात्रै अभियान होइन हजुरको, विभिन्न सबै सेक्टर्समा हामी लड्नुपर्ने देखिन्छ कि अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहँदाखेरि चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ अब मान्छेले हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्सजेन्डरहरू जो चाहिँ आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँको चाहिँ अब पाठ्यघर खोजेर बस्ने व्यवस्था छ, अनि ट्रान्सम्यानहरूको त्यस्तै छ। अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ, र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ, तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि, ऐच्छिक
1: अनिवार्य छैन,
0: अनिवार्य छैन, जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले हास भएका छौँ होइन। यसमा पनि हाम्रो ठुलो गर्दै छ, अब जनसङ्ख्याको विषयलाई पनि हुने नै भयो, राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अहिलेसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसन नै अन्य हुनुहुन्छ कि यो भोटर कार्ड होला भन्नुहुन्छ होइन, यो पनि बनाउनु पर्ने होला भन्नुहुन्छ। अब त्यो लाइनको कुराहरू होस्, अब पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन नगइरहँदाखेरि उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन, तर त्यसले फेरि अर्को विवेक सिर्जना के गर्यो भने ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेको त टिचिङ गर्नु
1: भएन
0: भयो, अब अथवा हास्यास्पद रूपमा लिइदिने भयो होइन। यस्तो किसिमले गर्दाखेरि पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन,
1: सकारात्मक ल्याउनुको लागि के भयो अहिले सकारात्मक हुँदै जान्छ।
0: यो चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ, नागरिक सचेतना चाहिन्छ। नागरिकले जब समय सचेत आफ्नो सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार गर्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न, तबसम्म चाहिँ यो चलि नै रहन्छ।
2: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5260-6469 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजला।

बाढ़ी डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ। बर्खायाममा बढ्दो सड़क दुर्घटना, एक सातामै तीन ठूला सवारी साधन दुर्घटना, सड़क सुरक्षामा प्रश्न उठाएको छ। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ। शहरी विकासका 51 आयोजना रुग्न रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ। सरकारको प्रगतिमा उखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन्। र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्नेछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपान्तरणको लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँले हामी सबैको साथ
1: नमस्कार कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष डाङ्गरमा कार्यक्रम साझा आवाजको आज चौथो भाग यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसान
1: अहिले रातिको 8 बज्यो
2: सूचना सङ्गीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: माया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
5: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
6: आमा मलाई दुध है
5: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै
7: भरतपुर सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
8: चैते धाममा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
8: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
8: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 कुमल 2 कुमल 5 कुमल 6 र कुमल 7 लगाउने
1: खेतमा पानी जमाइराख्ने
8: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
2: सूचना संगीत र मनोरञ्जनको अटल साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।

0: नमस्कार। कार्यक्रम हाम्रो आवाजको यो नवीनतम श्रृंखलामा तपाईँलाई स्वागत छ। म चाहिँ तपाईँका आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा तपाईँले सुन्न सक्नुहुनेछ। यति बेला भने म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो तर्पण एफएम 79.2 MHz नवलपुर चोरमारा, सामुदायिक रेडियो चन्जना 96.4 MHz लिबाङ टोल्पा, रेडियो साइनो 89.8 MHz चरौली चितवन, ग्रेड एफएम ग्रेड कम्युनिकेशन 106.4 MHz हरियाणा चितवन, रेडियो काउसुते 102.6 MHz काउसुते, रेडियो जागरण 93.6 MHz डुटवन, हजुरको रेडियो 102.1 MHz रामेछापबाट तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रममा हाम्रो आवाजमा हामीले हरेक हप्ता विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौ। आज भने हाम्रो टेलिफोन सम्पर्कमा मन्जु साहसी हुनुहुन्छ। उहाँसँग रहेर हामी नेपालको साहित्य क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था के छ, अपाङ्गता भएका व्यक्तिहरू साहित्य क्षेत्रमा कतिको लाग्नु भएको छ, यो क्षेत्रमा लागेर जीवन निर्वाह गर्न सकिन्छ, त यी यावत विषयमा मन्जु साहसीसँग रहेर हामी कुराकानी गर्दछौ। श्रोता यहाँ मन्जु साहसीसँग कुराकानी गर्नतर्फ मन्जुजी तपाईँले कार्यक्रममा स्वागत छ। तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ गर्नुभयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
1: मेरो बालिकाको छु।
0: पढाइको शुरूआत कुन स्कुलबाट गर्नुभयो?
1: पढाइको शुरूआत मैले विद्यालयबाट गरेको।
0: पढ्ने क्रममा तपाईँले के कस्ता कठिनाइहरू भोग्नु पर्यो, त्यो विषयमा पनि जानकारी गराउनुहोस् न। यति बेला
1: पढ्ने क्रममा कठिनाइहरू त धेरै परेको थियो, किनकि यो शारीरिक अपाङ्गता भएको व्यक्ति होइन। सुरुमा मैले चप्पल पनि लगाउनु जान्दिनँ थियो, खाने खुट्टा आधी घण्टाको बाटो, अनि कहिले काहीँ एक्सिडेन्ट पनि डर थिए होइन।
0: शारीरिक अपाङ्गता भन्नुभयो, कस्तो किसिमको अपाङ्गता हुनुहुन्छ, त्यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: मेरो शारीरिक अपाङ्गता भन्नाले सिदेखि पाउँसम्मकै मोटा उपाय पाउन पायो है। जुन मैले 5 वर्षसम्म त हिँड्नै नसकेको थियो, 5 वर्ष पछाडिबाट भन्न मैले हिँड्न सुरु गरिन्छ है।
0: ठ्याक्कै भन्नुपर्दाखेरि तपाईँले त्यसलाई जानकारी दिनुपर्दाखेरि रेडियो सुनेर बस्ने श्रोताको लागि कसरी चिनाउनुहुन्छ, म कस्तो किसिमको अपाङ्गता हो, त्यो विषयमा जानकारी गर्नुहोस् न।
1: यो शारीरिक अपाङ्गता नै हुन्छु होइन, तर सिदेखि पाउँसम्म हो चाहिँ हुन्छ नि। ठ्याक्कै कस्तो भनेको म भन्नु सकिनँ है, तर जुन मान्छेले बुझ्नुहुन्छ अपाङ्गतालाई चिन्नु भएको व्यक्तिहरूले
0: यो प्रकारको भन्ने चाहिँ ठ्याक्कै छैन है।
1: तपाईँको अपाङ्गता हो है,
0: तपाईँ साहित्य क्षेत्रमा पनि लामो समयदेखि रुचि राख्नुहुन्छ, विभिन्न गीतहरू रोज्नु भएको छ। यति बेला तपाईँको साहित्यिक रचना सुनौ र त्यसपछि कुराकानी जोडौँ।
1: सायद मेरो भाग्यमै ऋण त लेख्याउ कि बनाउँदैछु जन्मन मेरै जिन्दगीले किन।
0: ठिकै राम्रो मुक्त सुनाउनु भयो यति बेर। हामी प्रसङ्ग अनि विद्यालयको र तपाईँको शारीरिक अवस्थाको थियो। विद्यालयमा पढ्ने क्रममा जस्तै तपाईँलाई लेख्नको लागि कुनै समस्या थियो कि थिएन, स्कुलका चाहिँ संरचनाहरू कस्तो थियो, यसको विषयमा पनि जानकारी गराउनुहोस् न यति बेला।
1: पहिला त म एकदेखि औसम्म है सुन्दै चेक हुने कपी चाहिँ म आफैले लेख्थेँ है, अनि बाहिर जाने कपी चाहिँ आठ कलाकको र दस कलाकको चाहिँ बाहिर जाने कपी चाहिँ मैले राइटर भएर लेख्थेँ, किनकि म फास्ट लेख्न सक्दिनँ थिएँ, अक्षर कष्ट हुनु पर्थ्यो है, त्यही भएर मैले राइटर राखेर लेख्थेँ।
0: राइटर राखेर लेख्दाखेरि त्यस्तो समस्या आइदिएन के थियो? विद्यालयबाट कतिको सहयोग प्राप्त गर्नुभयो? यसरी दिने क्रममा त्यहाँको केन्द्र अध्यक्ष केन्द्रबाट तपाईँले कतिको सहयोग पाउनुभयो?
1: अलिकति टाइम त हुन्छ नै होइन, पहिला प्रथम राइटर नपाइने है, स्कुलबाट खोजिदिनुहोस् भन्दाखेरि हाम्रो जिम्मा हुँदैन, आफै पनि आठ कलाकको र दस कलाकको चाहिँ बाहिर जाने कपी चाहिँ मैले राइटर भएर लेख्थेँ, किनकि म फास्ट लेख्न सक्दिनँ थिएँ, अक्षर कष्ट हुनु पर्थ्यो है, त्यही भएर मैले राइटर राखेर लेख्थेँ।

0: पनि खासै नपाइने चिन्नमा पनि गएर निवेदन दिँदाखेरि पाइन्छ मलाई भन्दाखेरि यस्तो मान्छेलाई डाइरेक्ट किन पाइयो तपाईँ आफै नेटलिस्ट त डाइरेक्ट राख्नु भनेको त दृष्टि निन्दा हो आफैमा पनि गइदिनु भए पाइन्छ भनेर धेरै गर्नुभएको थियो धेरै पोस्ट गरेपछि भन्न मैले राइटर राख्नु पाएको
1: कतिको सहज भयो तपाईँलाई
0: पहिलो कलेज त मेरो
1: सरस्वती
0: विद्यालयमा नै भएको एकदेखि कार्यसम्म थियो तर मैले एक क्लास पढेन पाँच वर्ष म मान्न सक्दैन थिएँ छ वर्षबाट मेरो पुरै सुरुवात भयो छ वर्ष कि भइसके अब जान्न पनि जानी थिएँ भनेर भन्नुहुन्छु गर्दै मैले खुसी कसरी मेरो दिमागमा आयो म कि थाहा छैन होइन मैले जान्थेँ कखरा एबिसिडी सबै जान्नु अनि जान्न पनि जान्थेँ ठुलो भइसके एकचोटि दिनमा एडमिसन गरिदिउँ भनेर भन्नुभयो अनि दिनमा एडमिसन गरिदिनु भयो अनि दुई भएर त पाँचसम्म पास गरेँ छ वर्षबाट म आफ्नो वर्षमा मैले पास पास गरेँ गरिसकेपछि गाउँमा पाँचसम्म मात्रै छु विद्यालय त्यही भएर मैले केही समय रोक्नु भयो है कार्यक्रममा मेरो समाप्ति भएन है घुम्न सक्ने अनि नजिक विद्यालय पाँचसम्म मात्रै बाँच्नु हुनाले केही समय मेरो रोकियो त्यसपछि हामी बजार आउने निर्णय गऱ्यौँ र बजार घर बनाइसकेपछि बन्द अनि छबाट फेरि सेन्टर मार्जिन सेन्टरबाट मैले छ क्लासबाट फेरि सुरुवात गरेँ छ क्लास एक्सन सिपास मैले मार्जिन सेन्टरबाट गरेँ भने एघार बाह्र ग्रेट अरनको बाट गरेँ ब्याचलर मैले राति बबलबाट गरेँ अहिले ब्याचलर पास गरेर बसेको छु
1: तपाईँ संसार कर्म पनि हुनुहुन्थ्यो भन्दा अगाडि र संसार कर्मलाई अत्यन्त रुचाउने व्यक्ति पनि हुनुहुन्छ होला विगतमा विभिन्न रेडियो तथा टेलिभिजनमा तपाईँले काम गरिसक्नु भएको छ यो अपाङ्गता भएका शारीरिक रूपमा अपाङ्गता भएका दृष्टि सम्बन्ध अपाङ्गता भएका लगायतका जो शारीरिक रूपमा अलिक फरक हुनुहुन्छ त्यस्ता व्यक्तिहरूको लागि यो संसार माध्यममा लाग्नु कतिको सहज छ अप्ठ्यारो छ के छ तपाईँले कुन रेडियोबाट कुन कार्यक्रमबाट संसार माध्यममा लाग्न सुरु गर्नुभएको थियो यसको विषयमा पनि जानकारी गर्नुहोस् न
0: अपाङ्गता भएको व्यक्तिलाई संसार क्षेत्रमा गाह्रो त गाह्रो नै छ अब शारीरिक अपाङ्गता भएकोलाई सरिजर हुनुहुन्छ होइन उहाँहरूलाई अलिक माथिल्लो फ्लाइटमा हुनुहुन्छ प्रायः रेडियो टेलिभिजनहरू माथिल्लो फ्लाइटमा नै हुन्छ मैले काम गर्ने बेला पनि तिन फ्लाइट माथि थियो होइन तर मलाई त त्यति गाह्रो त हुँदैन तिन फ्लाइट माथि जानलाई तर अरू अपाङ्गता भएको व्यक्तिहरूलाई गाह्रो त गाह्रो नै हुन्छ र मैले पहिलो रेडियोमा कार्यक्रम चलाएको चाहिँ रेडियो सुन सुरु भएको हो मैले तिहारको बेलामा एउटा साहित्यिक कार्यक्रम थियो कार्यक्रममा मैले रचना वाचन गरेको थियो गर्दाखेरि त्यही जुन रेडियोमा मैले काम गरेँ त्यहाँको स्टेसन म्यानेजर थिए मैले रचना वाचन गरेको सुन्नु भएको थियो कि अनि सुनेको हुनाले वाचन कहिले राम्रो रहेछ अनि मिडियामा पनि काम गर्न सक्छ होला भनेर उहाँले नै मलाई बोलाउनु भयो सुशील बस्नेत सर हुनुहुन्छ मानव अधिकार पनि तथा
1: पहिलोपटक रेडियोमा आफ्नो आवाज अन्त तपाईँले कस्तो अनुभूति गर्नुभयो कस्तो अनुभव भयो तपाईँको त्यो प्रसङ्ग र अहिले तपाईँलाई कस्तो लाग्छ
0: पहिलोचोटि रेडियोमा काम गर्दाखेरि मलाई एकदमै खुसी लागेको थियो पहिला म बोल्न अलिक सक्दिनँ थिएँ कि मलाई बोल्न कस्तो डर लाग्थ्यो मान्छेहरूले हेरिरहँदाखेरि पनि किन मलाई नहेर्दै हुन्थ्यो बसुन धेरै नबोल्दै हुन्थ्यो भन्ने जस्तो फिल हुन्थ्यो कि मलाई बोल्न एकदम नडाउनु डराउने क्या अरूसँग बोल्नु त्यसपछि अब मिडियामा काम गरिसकेपछि त अलिक खुलेर बोल्नु पर्थ्यो नि त त्यही भएर अलिक डर पनि लागेको थियो तर पहिलोचोटि म गर्दैछु भनेर खुसी पनि लागेको थियो मैले पहिलोचोटि काम गर्छु मेरो लागि यो अफर आएको छ भन्ने खुसी पनि लागेको थियो एकतर्फ डर पनि थियो
1: फेरि पनि तपाईँको आवाजमा अर्को रचना सुनौ त्यसपछि हामी कुराकानी जोड्नेछौ
0: त्यहाँ पनि त खुसी बिलाउन सकेन आशिष त्यहाँ पनि त खुसी बिलाउन सकेन आशिष फाटेको मन एक गरी चिलाउन सकिन आखिर धन कमाउन मदन मुनालाई छोडी गएकी हुन् त्यहाँ पनि त खुसी दिलाउन सकेन आखिर फाटेको मन एक गरी चिलाउन सकेन आखिर धन कमाउन मदन मुनालाई छोडी गएकी हुन् त्यो धनले मुना मदनलाई मिलाउन सकेन आखिर
1: भयो हामी कुराकानीमा फेरि पनि जोड्छौँ तपाईँको संसार कर्म भएको त्यो यात्रालाई फेरि पनि जोड्छौँ

0: एसोसिएट टेलिभिजनमा पनि काम गर्नुभयो, टेलिभिजनमा काम गर्नु र रेडियोमा काम गर्नु के फरक थियो, र टेलिभिजनमा पहिलो पटक काम गर्दा तपाईँलाई कस्तो अनुभूति भएको थियो?
1: रेडियोमा काम गर्नु र टेलिभिजनमा काम गर्नुमा धेरै फरक छ। रेडियोमा बसेर कसैले देख्नुहुन्न नि त, आवाज दिने हो, तर टेलिभिजनमा अब आउँ गाउँ सबै मिलाउनु पर्थ्यो है, त्यही भएर धेरै फरक थियो रेडियो र टेलिभिजनमा। र टेलिभिजनमा पनि मलाई राम्रै लागेको थियो, अब रेडियोमा काम गर्दा गर्दा मनमा चाहिँ बानी परिसकेको थिएँ होइन, त्यसपछि टेलिभिजनमा काम गर्दा खुसी लाग्यो, त्यस्तै अप्ठ्यारो त भएन, तर अहिले अब ड्रेसहरूका कुरा आउँथ्यो होइन, अब रेडियोमा त्यसको ड्रेस लगाउनु पर्दैन थियो नि त, जे लगाए पनि हुन्थ्यो तर त्यहाँ गुनियो पनि लगाउनु पर्थ्यो होइन, त्यसमा फरक थियो, तर खुसी पनि लाग्यो, म सबैको सामु भिडियोमा आउनु पाउने भए, सबैले मलाई चिन्नु भयो भनेर खुसी पनि लागेको थियो।
0: तपाईँ टेलिभिजनमा देखिनुभयो, रेडियोमा सुन्नुभयो, जब तपाईँलाई त्यहाँका व्यक्तिहरूले बाटो हिँड्दाखेरि अथवा चाहिँ तपाईँको बोल्दाखेरि तपाईँ मान्छेजी हो भनेर सोद्धा अथवा चाहिँ तपाईँ फला व्यक्ति हो भनेर तपाईँको नाम लिँदाखेरि तपाईँलाई कतिको खुसी लाग्थ्यो, कस्तो लाग्थ्यो, त्यो विषयमा पनि यति बेला जानकारी गराउनुहोस् न।
1: खुसी त धेरै नै लाग्थ्यो, अब गाउँतिर कतै गयो भने पनि ओ तपाईँ त कार्यक्रम सन्तान क्या हो नि है, यो कार्यक्रममा आउँछु आज पनि खै त कार्यक्रम धेरै हुन त लाग्छ, कार्यक्रम चाहिँ धेरै नै सुन्नुहुँदो रहेछ होइन, त्यो कार्यक्रम फेरि पनि ल्याउनु पर्यो, किन रोकियो आउने, कस्तो राम्रो लाग्थ्यो, गाउँ घरको सिम्पल भाषामा बोलेर गराउनुहुन्थ्यो, एकदमै मन पर्थ्यो, फेरि पनि ल्याउनु पर्यो भन्नुहुन्थ्यो, खुसी लाग्थ्यो रुँदाखेरि मलाई आखिर मेरो नामले चिनाइदिरहेछु, मलाई सबैले चिन्नुभयो भन्ने खुसी लाग्थ्यो।
0: तपाईँ शारीरिक रूपमा अशक्त भए तापनि अहिले समाजमा उदाहरणीय कामहरू गर्नुभएको छ, अरूले गर्न नसक्ने कामहरू यति बेला तपाईँको माध्यमबाट सफल भइरहेको अवस्था छ, तपाईँ रचना पनि गर्नुहुन्छ, गीतहरू रच्नुहुन्छ लगायतका साहित्यमा तपाईँको रुचि पनि छ, यो रचना गर्ने चाहना इच्छा यो रुचि तपाईँलाई कति बेलाबाट उत्पन्न भयो, कोबाट प्रेरित हुनुभयो, यसको विषयमा पनि जानकारी गर्नुहोस् न।
1: कसरी प्रेरित भए भनेपछि म जब सुरुमा पास पास गरिसकेर जुन सेन्ट्रल स्कुलमा पढ्न गएँ भनेर भने त्यहाँ गइसकेपछि अलिकति साथीहरू सरहरूको व्यवहार अलिकति फरक पाएँ कि, मलाई दृष्टिकोण अलिकति भिन्नै पाएँ कि, त्यसपछि म यो पढाइको हलवा केही न केही बनेरै छाड्छु, म केही न केही नाम कमाएरै यसबाट विदाय हुन्छु भन्ने लाग्यो, त्यसपछि मैले रचना सुन्न थालेको।
0: रचना पहिलो पटक तपाईँले कोरेर कहाँ सुनाउनु भएको थियो, कुन कार्यक्रममा सुनाउनु भएको थियो, अथवा कहाँनिर वाचन गर्नुभएको थियो?
1: हजुर, सुरुमा दोस्रो सुरुमा आएको थियो ती स्कुलमा होइन, अनि त्यहाँ मैले ट्याक्कै एउटा कविता लेखेर वाचन गरेँ, ओ मन्जुको पनि यत्रो क्षमता रहेछ नि, कस्तो राम्रो भनेर भन्नुभयो, अनि त्यसपछि साहित्यकार सरहरूले मलाई थाहा पाउनु भएछ, अनि दाङ साहित्यको थाहा प्रतिष्ठान भन्ने एउटा संस्था छ साहित्यको संस्था, अनि त्यहाँ मलाई सरले बोलाउनु भयो, अनि त्यहाँ जोडिएपछि
0: साहित्य विधाका तपाईँले कुन कुन विधामा कलम चलाउनुहुन्छ, यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: मैले सुरुमा त कविता गजल मुक्तिरहेको अनि अहिले चाहिँ मैले कविताहरू त्यो रचनाहरू उताको भन्दा पनि यता गीत सङ्गीततिर लागेको हुनाले अहिले चाहिँ मैले त्यतातिर ध्यान दिएको छैन।
0: तपाईँले रचना गर्नुभएका कुन कुन गीतहरू छ यति बेला जानकारी गराउनुहोस्, पहिलो गीत तपाईँको कुन हो, अहिलेसम्म बजाउन कुन कुन गीतहरू लगाउनु भएको छ?
1: मेरो पहिलो गीत चाहिँ आधुनिक गीत थियो है, आधुनिक गीत कृतज्ञ बिना एक्लो हुन्छ चौतारीको गर भने, अनि त्यसपछि दोस्रो गीत ल्याए सुख त्यो पनि आधुनिक नै थियो, अनि त्यसपछि मैले लोकदोहोरी अनि एउटा नाटकको गीत पनि इन्टरनेट गीत प्रस्तुत गरेँ, अहिले चाहिँ लोकदोहोरी गीतहरू बनाएको छु, जुन पछिल्लो क्रममा लोकदोहोरी गीतमा म आफैले सङ्गीत दिएँ अनि आफैले शब्द लेख्नु जसरी गरेको छु।
0: पछिल्लो गीत तपाईँको कुन हो?
1: अहिले आफू पछिल्लो गीत छैन कुनै काम भन्ने गीत छ, जसमा आवाजमा रहेको छ प्रकाश कुमार उर्मिला दामी, र म आफैले पनि आवाज दिएको छु, त्यसमा शब्द सङ्गीत मेरै छ।
0: यो गीतहरू निकाल्नुभन्दाखेरि तपाईँले कुन युट्युब च्यानलबाट प्रसारण गर्नुभएको छ, प्रकाशन गर्नुहुन्छ, तपाईँले भाग लगाउनुहुन्छ, यो गीतहरू लगाउँदाखेरि तपाईँले यति बेला दर्शक तथा श्रोताहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ, साङ्गीतिक क्षेत्रमा लागेर कतिको सन्तुष्टि हुनुहुन्छ, यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: यो अहिले आएको पछिल्लो गीत चाहिँ म आफ्नै च्यानलमा राखेको छु। म चाहिँ कुनै काम सर्च गर्न सक्नुहुन्छ र अरू विभिन्न यस्तै विभिन्न च्यानलहरूमा राखिएको छ र साहित्यिक रचनाहरू कोरिरहँदा अनि त्यस सर्टिफिकेटहरू बजारमा नै रहँदा एकदम खुसी लाग्छ होइन। मैले पनि केही गरेको छु भने म मरेर गए पनि मेरो के त छ सम्झना होइन, मैले त पुस्ताले निकै त सम्झना छ भने एकदमै खुसी लाग्छ र श्रोताहरूबाट पनि राम्रै प्रतिक्रिया पाएको छु। एरेन्जरहरूले पनि भन्नुहुन्छ सबैले खाना एकदमै राम्रो छ, बहिनी खाना त राम्रो छ अनि भोलिका दिनहरूमा अहिले गीतहरू धेरै चर्चामा नगए पनि भोलिका दिनहरूमा जानु नहाँटेर समाजलाई सपना गर्नु गीतहरूलाई कलमहरू चलाइरहनु नै भन्दा चढ्दै रहनु भनेर भन्नुहुन्छ।
0: तपाईँले कलम चलाइरहनु भएको छ यति बेला अपाङ्गताको क्षेत्रमा काम गर्ने थुप्रै संघ संस्थाहरू छन्, यी संघ संस्थाहरूबाट तपाईँलाई सहयोग मिलेको छ कि छैन अथवा उहाँहरूबाट उत्साहपूर्वक तपाईँको कामप्रति उहाँहरूले सम्मानपूर्वक कुनै त्यस्तो कार्यक्रमहरू बनाउने अथवा उहाँहरूले आर्थिक रूपमा सहयोग गर्ने त्यस्तो कामहरू गर्नुभएको छ कि छैन, के छ?
1: त्यस्तो आर्थिक रूपमै छैन सर, गर्नु भएको छैन, कार्यक्रम सम्मान चाहिँ गर्नुभएको र मैले अहिले 2082 म्युजिक अवार्ड राष्ट्रिय म्युजिक अवार्ड जुन चलचित्र विकास बोर्डले राखेको थियो त्यसमा अवार्डमा भोटिङ कार्यक्रम पनि हुन्छ होइन, हजुरहरूलाई पनि थाहा होला भोटिङमा चाहिँ भोट गरेर सपोर्ट गरिदिनु भएको थियो अनि र भोटको कारण र मेरो रोजगार ठिक्क भएको कारणमा मैले म्युजिक अवार्ड पनि पाउन सफल भएको थियो।
0: पहिलो पटक म्युजिक अवार्ड पाउँदाखेरि कस्तो लागेको थियो, कति खुसी लागेको थियो अनि वरिपरि साथीहरूको प्रतिक्रिया, तपाईँको घरको फ्यामिलीको प्रतिक्रिया कस्तो थियो?
1: एकदमै खुसी लागेको थियो अवार्ड पाउँदाखेरि, मेरो अवार्ड पाउने मेरो अवार्ड पनि थियो तर खै मेरो अवार्ड पाउँछु जस्तो पनि लागेको थिएन, तर पाएँ सबैको मायाले पाइवरी पनि छानिएको तर्फबाट धेरै खुसी मिलेको थियो होइन। यसै गर्नुपर्छ आउँदा दिनहरूमा अझै धेरै अवार्डहरू पाउनुपर्छ, अहिले नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय अवार्ड पनि पाउनुपर्छ भन्ने प्रतिक्रिया आएको थियो।
0: यो साहित्य क्षेत्रमा लाग्नुलाई कतिको कठिनाइ छ, अपाङ्गता भएका व्यक्तिलाई कतिको सहज छ, यसको विषयमा पनि जानकारी गर्नुहोस् न।
1: साहित्यिक क्षेत्रमा लाग्नुलाई कठिनाइ रोजगार कोरेर बाँच्ने उनीहरूलाई कुनै कठिनाइ छैन, तर आर्थिकका कुराहरू आउँछन्, अब गीत सङ्गीतमा पुस्तकहरू निकाल्न पनि अब आर्थिकका कुराहरू आउँछन्, आर्थिक भयो भने त धेरै कठिनाइ नै हुन्छ, तर आर्थिक भयो र सबैबाट सपोर्ट भयो भने चाहिँ त्यस्तो धेरै कठिनाइ चाहिँ हुँदैन।
0: तपाईँले आल्बमहरू निकाल्नु भएको छ, गीतहरू निकाल्नु भएको छ, यो गीत निकाल्ने कुरामा कसरी सहयोग जुटाउनु भएको छ अथवा चाहिँ कलाकार आफूले लगानी गर्नुहुन्छ के गर्नुहुन्छ यसको विषयमा जानकारी गर्नुहोस् न यति बेला।
1: लगानी मैले आफैले पनि गरेको छु, जुन सुरुवातमा भने मैले आधुनिक गीत निकालेको थिएँ भने त्यसमा टोटल्ली म आफैले लगानी गरेको थिएँ, अडियोलाई भिडियोमा चाहिँ मैले लगानी गरेको होइन, अरूले नै गरिदिनु भएको, तर पछिल्ला गीतहरूमा कुनै कलाकारहरूले गर्नुभएको थियो, कुनै मैले गरेको थिएँ, त्यसरी मैले गरेका थियौँ र अहिलेको लास्टको छैन कुनै काम भन्ने गीत चाहिँ एकजना काठमाडौँको दिदी हुनुहुन्छ मगर उहाँ जुन अमेरिकामा हुनुहुन्छ, उहाँले नै लगानी गरिदिनु भएको थियो, उहाँकै लगानीमा मैले त्यो गीत निकालेको थिएँ।
0: अहिलेसम्म बजारमा कतिवटा गीत निकाल्नु भयो तपाईँले?
1: अहिलेसम्म बजारमा मेरा गीत चाहिँ मैले रचना गरेका गीत चाहिँ 9 भएका छन्।
0: हुन त सबै रचना तपाईँको आफ्नो रचना सबै उत्कृष्ट हुन्छन् नि, अब तपाईँलाई ती रचना गरेका गीतहरू मध्ये अझै तपाईँको मनमा यो गीत चाहिँ राम्रो छ है भन्ने खालको कुन चाहिँ गीत छ?
1: मेरो सबभन्दा राम्रो गीत जुन पहिला मैले लेखेको थिएँ, ल्याइन्छु दुःख भाग्य मानेखेर, पाइँदैन सुख अर्काको देखेर, तिर्ने आकाश छुने भयो नि, बाँच्ने आशा टाढा टाढा गयो नि, त्यो जुन मेरो वास्तविक जीवनमा आधारित गीत लेखेको थिएँ होइन। मलाई आफ्नो जिन्दगीप्रति धेरै चिन्ता लाग्थ्यो कि आफू अगाडि बढे पनि खै किन किन शारीरिक अपाङ्ग त भएको हुन्न, मलाई एकदमै दुःख लाग्थ्यो कि अरू भाइ बहिनीहरू राम्रा हुँदाखेरि म किन यस्तो भयो अनि होइन, भोलिको दिनहरूमा सबैको हेला पो भन्नु कि भनेर धेरै चिन्ता लाग्थ्यो, अनि त्यही कारण म मैले त्यो गीत निकालेको थिएँ, त्यही गीत नै मेरो मनमा बस्छ सबै जातको छ।
0: तपाईँ आफ्नो रचनाहरू कुनै रेडियो आउँदा युट्युबमा आउँदा अनि श्रोताहरू हेरिरहँदाखेरि तपाईँलाई कस्तो अनुभूति हुन्छ?
1: एकदमै खुसी लाग्छ, एकदमै गीत गाइरहेछौ नि भनेर गीतकारको नाम दिनुहुन्छ, धेरै खुसी लाग्छ।
0: अझै तपाईँले नयाँ गीतहरू निकाल्न सोचाउनुहुन्छ साहित्यको कुन विधातिर काम चलाउँदै हुनुहुन्छ? गीत भाइ
1: अझै आउने दिनमा मार्गा छन् होइन, धेरै गीत बजारमा ल्याउने सोच गरेको छु। हरेक कुरा सोच्नु त्यही पनि नआउँदो रहेछ होइन, मैले भनिहालेँ आर्थिकका कुराहरू आउँछन् कि त आफैले जब गर्नु भएपछि अलि धेरै कमाउनु भएको छ, गीतका गीत धेरै महँगो छ, खर्चिलो छ होइन, भन्ने बित्तिकै त नहोला तर पनि धेरै भयो भने पनि वर्षको एकचोटि एउटा दुईवटा चाहिँ गीत चाहिँ म बजारमा ल्याउने कोसिस गर्दैछु। पहिला चाहिँ गीत सङ्गीतमा किन लगानी गर्नु पर्यो, किन गर्नु पर्यो, पैसा यति खर्च किन गर्नु पर्यो भन्नु चाहिँ भन्नुहुन्छ, तर मैले गीत बजारमा ल्याइसकेपछि चाहिँ राम्रोसँग सुन्दै हुन्छ अनि राम्रो छ भनिदिनुहुन्छ, त्यसमा मलाई धेरै खुसी लाग्छ।
0: अब तपाईँ साहित्यका विभिन्न क्षेत्रमा ल्याउनु भएको छ, त्यति बेला फेरि एउटा साहित्य कुरा सुनौ फेरि पनि हामी जोड्नेछौँ।
1: तर भन्नु उसकै भर नपठाइदेऊ बाबा, तर भन्नु उसकै भर नपठाइदेऊ बाबा, तिन बाइक बुकेको नै छ र नपठाइदेऊ बाबा, दाई भाइ अस्मि यो घरमा म पनि तर ठुला, तर भन्नु उसकै भर नपठाइदेऊ बाबा, तिन बाइक बुकेको नै छ र नपठाइदेऊ बाबा, दाई भाइ अस्मि यो घरमा म पनि त ठुला, बिन्ती गर्छु परै घर नपठाइदेऊ बाबा। हजुर
0: यसले वाचन गर्दा खास गरी केमा ध्यान दिनुपर्छ, कस्तो कुरामा ध्यान दिनुपर्छ, अझै राम्रो बनाउनको लागि मुक्त वाचन गर्ने व्यक्तिहरूले केमा चाहिँ ख्याल गर्नुपर्छ?
1: वाचन गर्दाखेरि चाहिँ कस्तो भने मुक्त भनेको कस्तो भने जुन धेरै कुरालाई सारोका लागि हामीले समेट हुँदछ क्या, जुन गर्दा मुक्तमा एक फरक त छ नि होइन, सारोका लाइनमा सबै कुरा के भन्न खोजिएको छ त त्यसले भन्न खोजेको बा के छ त भन्ने कुरा समेट समेट्न सकिन्छ है। वाचन गर्दाखेरि पनि अलिकति मिठास भइदिनु भयो त्यसमा होइन, वाचनमा चाहिँ त्यस शब्द कस्तो छ त्यही अनुसारसित वाचन गर्न सकिन्छ।
0: यो साहित्य रचनामा तपाईँलाई मुक्त गजल कविता मध्ये सबैभन्दा मनपर्ने विधा चाहिँ कुन हो?
1: मलाई सबैभन्दा मन पनि मृतक नै लाग्छ, मृतक छोटो हुनुहुन्छ नि त लेख्नु पनि छ छिटो, तर पनि सबै कुरा समेट्नुपर्छ र पनि मलाई मृतक राम्रो लाग्छ र गजल र कविता पनि ठिकै लाग्छ।
0: गजल कविताहरू तपाईँ लेख्नु भएको छ कि छैन?
1: गजल कविता मैले पहिला लेखेको छु, पुस्तकमा पनि हामीले सिङ्गल पुस्तकमा निकाले पनि हामीले गाउँ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानहरू मिलेर हामी साहित्यकारहरू मिलेर निकालेका छौँ, तिन चारवटा पुस्तकहरू वर्ष वर्षमा हामीले वर्षहरू गरेर हामीले सबैका रचना समेटेर निकालेका थियौँ, त्यो चाहिँ गरेको हो कविता गजलको।
0: तपाईँ बाहेक अपाङ्गता भएका व्यक्तिहरू साहित्यिक क्षेत्रमा कतिको लाग्नुभएको देख्नु भएको छ, को छ तपाईँको साथमा सम्पर्कमा अपाङ्गता भएका व्यक्ति, शारीरिक अपाङ्गता भएका व्यक्तिहरू अहिले को सक्रिय भएको देख्नु भएको छ?
1: त्यति धेरै सक्रिय त मैले देखेको छुइनँ, तर एकजना चाहिँ मुक्तक लेख्नुहुन्छ जुन चुरुस बैरागी जान्छ भने एकजना दाई हुनुहुन्छ, उहाँले अञ्चल हस्पिटलमा काम गर्नुहुन्छ, उहाँले चाहिँ साहित्यिक रचना कोर्नुहुन्छ, उहाँले जस्तै गरे साहित्यिक प्रतिष्ठानको सदस्यता लिएर त्यहाँ कमन पाएको चाहिँ हुनुहुन्न होला।
0: यो साहित्य प्रतिष्ठानको सदस्य भइसके पछाडि हुने फाइदा र यसको सदस्य नलिँदाखेरि योग्य फाइदाहरूको विषयमा जानकारी गराउनुहोस् न।
1: सदस्यता भनेको जस्तै हामीले अपाङ्ग महासङ्घको सदस्यता लिएपछि कति के कुराहरू फाइदा हुन्छ त त्यहाँले बुझ्नु भएको छ नि, त्यस्तै साहित्यिक बाटो पनि सदस्य लिँदाखेरि फाइदा त भइ नै रह अन्त र सदस्य माथि नभएर अर्को माथिल्लो पदमा पनि बस्नुपर्छ भन्नुभएको थियो, मैले केही केही विशेष कारणले गर्दाखेरि बस्न सकेको थिएन होइन, आफ्नो कामहरू थियो, त्यसपछि म आज बढ्दै त्यो प्रतिष्ठानमा गएको छु, अब भोलि बढे पनि यहाँको सदस्य मऱ्यो है भन्ने नाम पनि हुन्छ, त्यही नाम नै लेखिसकेको छ।
0: यति बेला रेडियो सुनेर बस्ने व्यक्तिलाई साहित्यिक प्रतिष्ठानमा लाग्न चाहनुहुन्छ भने उहाँमा कस्तो प्रक्रिया छ त्यो प्रक्रियाको विषयमा पनि जानकारी गर्नुहोस् न सदस्य बन्नको लागि।
1: रेडियो सुनेर बस्नुभएको कुनै श्रोता हुनुहुन्छ जसले साहित्यिक क्षेत्रमा रुचि राख्नुहुन्छ, साहित्यिक रचना गर्नुहुन्छ, उहाँले साहित्यिक प्रतिष्ठानमा सदस्यता लिनुभयो भने धेरै सहज हुन्छ, आफ्ना पुस्तकहरू निकाल्दाखेरि एकमा बाँच्नु गर्दा र विभिन्न साहित्यकारहरूसँग सोच्नु जानु धेरै सर हुन्छ, लाग्न चाहन्छ भने मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ होइन, मलाई सम्पर्क गर्नु भयो भने पनि यहाँबाट मैले कन्ट्याक्ट गरेर त्यहाँ गर्ने व्यवस्था मिलाइदिन्छु र महिना महिनामा साडी पनि राखेको हुन्छ, महिना महिनामा त्यहाँ छ महिना हुन सक्नुहुन्छ, आफ्ना एउटा ढुङ्गा रचना दार्जन गर्न सक्नुहुन्छ, प्रत्येक साहित्यकारहरूले आफ्नो आफ्नो तर्फबाट खोल्ने नास्ता खाजा आफ्नो आफ्नो तर्फबाट गरेका हुन्छौँ, कहिले कहिले कहिले कस्तोमा कहिले कस्तोमा गरेर गर्छौँ, विभिन्न ठाउँमा हाम्रो कार्यक्रमहरू हुन्छ, अहिले चाहनुहुन्छ भने होइन भोटघाट हुन्छ साहित्यकारहरूसँग चिजानुहुन्छ गर्न सक्नुहुन्छ यही भन्न चाहन्छु।
0: हामी कार्यक्रम अन्ततिर छौँ, अन्तमा तपाईँलाई भन्न भन्ने कुरा भन्न सक्नुहुन्छ।
1: अन्तिममा सबै किन एसोसिएसन गरेर सक्नुभएको छ र मैले एन्सर पनि दिइसकेँ, केही पनि छैन र एसोसिएसनसम्म मैले सुनेर साथ दिनुभयो, तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु है, र मेरो गीतहरू सुनिदिनु होला या दिनुहोला छैन कुनै एकदमै मान्छे खासी टच गरेर हेरिदिनु होला।
0: हुन्छ, तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हजुर हजुरलाई पनि धेरै धेरै धन्यवाद, मेरा मनका कुराहरू मेरा विचारहरू पक्षमा दिनुभयो त्यसको लागि।
0: भर्खर तपाईँले सुन्नुभयो मन्जु सारासीसँग गरेको कुराकानी, यो कुराकानीसँग हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ जसको लागि नम्बर रहेको छ 98671883587। यति सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै, समयमा छुट्टिनु भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो, यही अनुशासन पालन गर्न आगामी सप्ताह तपाईँलाई भेट्नमा आउने नै छु। त्यति सम्मलाई तपाईँका आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: ओए केटा कति सक्दिन हिँड्ने कति दिन लाग्छ
2: आज आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
1: यसको हिँडाइले त चार दिनमा नि पुग्नु जानु

0: आफ्नो विक्रमसम्म 2083 साल असार 22 गते सोमबार असार कृष्ण षष्ठी सन् 2026 जुलाई छ नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै बिनु शर्माको नमस्कार
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि
2: रामको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित जग्गा रोकका शुरू सरकार फेरियो असारे विकास उस्तै सुध्रिएन खर्च प्रणाली सरकार पपुलिस्ट स्वच्छचारी र असफल भएको विपक्षीको आरोप नेपाली चिया बजारमा सधैं भारतको अल्झो सरकारको व्यवस्था न प्रयोगशाला न प्रोत्साहन स्थानीय तहको अधिकारमा हस्तक्षेप लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको पात पतिंगरबाट प्राङ्गारिक मल शीर्षकको शुभ समाचार
0: गोर्खाका चारवटा सामुदायिक वन समूहले वन जंगलमा कुहिराखेर गइरहेको पात पतिंगरबाट प्राङ्गारिक मल बनाउन शुरू गरेका छन् लखनका उपालिका एकको राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोहराको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पात पतिंगरबाट प्राङ्गारिक मल बनाउन शुरूआत गरेको हो गोर्खा नगरपालिका आठको लुदी दाम गाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा नम्बर पाँचको कलुवा गैरा आप गैरा कुटमिरी सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पात पतिंगरबाट प्राङ्गारिक मल बनाउन शुरू गरेका हुन् कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत शिशिर लंसालले बताएका छन् त्यस्तै व्यवस्थापनमा सहयोग पुर्याउने पनि उनको भनाइ छ वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उनले जानकारी दिएका छन् कार्यालयको बायोमासमा आधारित प्राङ्गारिक मल उत्पादन कार्यक्रम अन्तर्गत मल बनाउने कार्यक्रम सञ्चालन गरेको अधिकृत लम्साल बताउँछन् कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीका रूपमा फैलिँदै गएको मिचा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा पनि सहयोग पुर्याएको छ कार्यक्रम अन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पात पतिंगरहरू झाडी पात काठको टुक्रा संकलन गर्छ संकलन भएका उक्त सामग्रीहरूलाई 5-8 फिट चौडाई र 3-5 फिट उचाइको लामो तह बनाएर खुल्ला ठाउँमा जम्मा गर्ने गरिन्छ
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो

0: साना ब्याङ्क गएर जम्मा गरायो। समयसँग हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लायो। जिन्दगी नहो सधैँ किन एक मास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबुदेखि मेरो छोरी छानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीर ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोक्का राख्ने काम शुरू गरेको छ विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अगाडि बढ़ाएको हो 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो यस प्रक्रिया अन्तर्गत साबिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्र अतिक्रमणमा परेको 1,869 रोपनी 14.3 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक्का राख्ने काम अगाडि बढ़िसकेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापित विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिका नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार गरेको थियो मन्त्रालयले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई 2083 असार 1 गते पत्राचार गरेको थियो त्यसै गरी सो आयोगको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पूर्ण 8 सदस्य सहजीकरण समितिलाई समिति गठन गरी कामलाई तीव्रता समेत प्रदान गरिएको छ मार्फत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा रावल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम भइसकेको जानकारी दिनुभयो आयोगको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पूर्ण 8 सदस्य सहजीकरण समिति गठन गरी कामलाई तीव्रता प्रदान गरिएको छ रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित जग्गा रोक्का शुरू शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ
2: नेपाली चिया निर्यातमा सधैँ भारतीय अल्झो सरकारको व्यवस्था न प्रोत्साहन न प्रयोगशाला शीर्षकमा नागरिक दैनिक खबर लेख्छ हजारौंले रोजगारी पाइरहेको र अरबौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र अल्झनमा छ गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई निहु बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ सधैँजसो यही विषयलाई लिएर निकासीमा हुने किचलोले उत्पादनको मुख्य मौसम र गुणस्तरीय पत्ती हुने बेलामै व्यवसायले अवरोध खेप्नु परिरहेको छ यो वर्ष पनि पुरानै लफड़ा दोहोरियो फर्स्ट प्लस वर्षभरिकै गुणस्तरीय पत्तीकै बेला भारतले करिब 2 महिना नेपाली तयारी चियाको आयातमा बखेडा झुकिदियो भारतीय टी बोर्डले दर्जनौं शर्त राखेर नेपाली तयारी चिया जाँचपछि मात्रै बिक्री गर्न पाउने प्रावधान लागू गर्यो भारतले आफ्नो बाहेकको चियालाई मात्रै गुणस्तरका नाममा निर्धारण गरेको यो शर्तले निकासीको 90% बजार हिस्सा भारतमै रहेको नेपाली चियालाई सोझै असर पर्यो तर करिब 2 साता यता भारतीय बजारमा नेपाली तयारी चियामा देखिएको अवरोध खुकुलो भएको छ अहिले चाहिँ भारतीय बजारमा हाम्रो चिया बिक्री केही खुकुलो भएको छ व्यवसायी गोपाल कटेलले भने भारतीय चियाको बजार सुरक्षित गर्न भारतीय पक्षले वर्षनी यही बेला नेपाली चियामा कडाई गर्ने व्यवसायीहरूको अनुभव छ भारतका व्यवसायी र त्यहाँको टी बोर्डले मुख्य उत्पादनका बेला नेपाली चिया आयात बन्द गर्ने रणनीति अपनाउँछन् एक व्यवसायीले भनेका छन् नेपाली चिया निर्यातमा सधैँ भारतीय अल्झो शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो
1: सरकार गठन गरेको 100 दिन पूरा भइसके नयाँ र परिवर्तनको नारासहित बालिन्द्र शाह नेतृत्वमा गरेको सरकारका 100 दिनका काम कार्यवाहीबारे चर्चा शुरू भएको छ सरकारले 100 दिनमा गरेको उपलब्धिसँगै नयाँ सरकारको परराष्ट्र नीति र सम्बन्धका बारेमा पनि लेखाजोखा र बहस अझ अघि बढ़ेको छ बालिन्द्रको नेतृत्वमा सरकार गठन भएसँगै अमेरिकाबाट लगातार भएको उच्चस्तरीय भ्रमणले नेपालको छिमेकी राष्ट्र भारत र चीनबीचको सम्बन्धमा विभिन्न आशंका उठिरहेका छन् शाह प्रधानमन्त्री भएपछि नेपालमा पहिलो उच्च स्तरीय भ्रमण अमेरिकी सहायक विदेश मन्त्री एस पाउल कपूरले गर्नुभएको थियो। कपूर वैशाख 7 नेपाल आउनु भएको थियो। त्यसबेला प्रधानमन्त्री शाहले कपूरलाई भेट दिनु भएन। लगतै दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख 27 नेपाल भ्रमणमा आउनुभयो। प्रधानमन्त्री बारेन्द्र शाहले पहिलो पटक विदेशी प्रतिनिधिसँग एक्लै वान बैठक गर्ने तय भएको छ। प्रधानमन्त्री बारेन्द्र र एसियाली विकास बैंक एडीबीका अध्यक्ष नासातो कान्दाबीच एक्लै भेटवार्ता हुन लागेको हो। आगामी मंगलबार बिहान 10:30 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दुईजनाबीच भेटघाट निश्चित भएको प्रधानमन्त्रीको सचिवालय सूत्रले जानकारी दिएको छ। कान्दा नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ। यसअघि प्रधानमन्त्री बारेन्द्र कुनै पनि विदेशी प्रतिनिधिसँग एक्लै भेटवार्ता गर्नुभएको छैन। उहाँले राजनीतिक उद्देश्यले नेपाल आएका विदेशी प्रतिनिधिलाई भेट्न अस्वीकार गर्दै परराष्ट्र मन्त्रालयलाई नै जिम्मा दिनुभएको छ। चिनिया उपमन्त्री यान आज नेपाल आउँदै रासोपा नेतृत्वमा सरकार गठनपछि उत्तरबाट पहिलो उच्च स्तरीय भ्रमण शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
2: सरकार फेरियो असार विकास उस्तै शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। असार 16 गतेदेखि देशभर मनसून प्रणाली सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले एक हप्ता अघि नै सूचित गरायो। काठमाडौँ महानगरपालिका वड़ा नम्बर 1 भगवती बहाल सड़कको ढल निर्माण त्यही दिनदेखि शुरू हुन्छ। यता हतार हतारमा ढल निर्माण गरिन्छ, उता आकाशमा बादल मडारिन्छ। एक महिनामा निर्माण हुने ढल निर्माणको काम दुई हप्तामै सकिएपछि जनप्रतिनिधि र कर्मचारी मक्क पर्छन्। त्यसको परिणाम भोलिपल्टै देखियो। बुधबार दिउँसो आधा घण्टा पानी पर्दा नयाँ ढल निर्माण भयो पनि त्यसको फिनिशिङ भइसकेको हुँदैन। ढल निर्माणका क्रममा पानी निकास हुने द्वारमा हिलोले टालिएपछि पानी बग्न पाउँदैन। एकैछिनमा सड़क जलमग्न हुन्छ। सड़कको फोहोर पानी घरभित्र पस्छ। मूल सड़कमै आवत जावत गर्न मुश्किल पर्छ। स्थानीयले विकास खोल्न यताउता हेर्छन् तर ढल निकासमा नै अवरोध भएपछि पानी जान सकेन। वडाध्यक्ष भरतलाल श्रेष्ठले भने एक महिनामा सकिने काम 14 दिनमै सकिएको भन्दै खुशी थिए। सड़कको ढल निर्माणका लागि एक महिना तोकिएको थियो तर आधा महिनामै सकियो। उनले भने वर्षालाई मध्यनजर गरेर छिटो गरिएको हो। ढल निर्माणको काम सकिएको र त्यसमाथि ग्राभेल गरेर कालो पत्र गर्न बाँकी रहेको उनी बताउँछन्। ढल निकासमा हिजो केही सुध्रिएको होला, उनले थुप्रिएको होला। उनले भने घाम लाग्यो भने पिच गर्ने हो। ठेक्का प्रक्रिया र बजेट व्यवस्थापनका कारण ढिलाइ भएको श्रेष्ठ बताउँछन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालुङ र सहबारी नेतृत्वको सरकारको शुरूआती कार्यकाल 100 दिन लगभग असफल भएको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। सरकारले सार्वजनिक खर्चमा मितव्ययिता, प्रशासनिक सुधार र बालुवाटारको सट्टा सिंहदरबारबाट शासन चलाउने जस्ता केही सकारात्मक शुरूआत गरे पनि समग्रमा 100 दिन नागरिक कलको लाइक भन्दा लाइक सामाजिक सञ्जालको लोकप्रियतामा केन्द्रित भएको उनीहरूको निष्कर्ष छ। सरकार अधिनायक पाततर्फ उन्मुख भएको समेत विपक्षीहरूको निष्कर्ष छ। विपक्षी दलहरूको नजरमा सरकारले परम्परागत राजनीतिको केही शैलीलाई तोड्न खोजे पनि विधिको शासन र संसदीय जवाबदेताको कसीमा आफूलाई खडो उतार्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासन र सिंहदरबार केन्द्रित शासनको अभ्यासका लागि प्रधानमन्त्री शाहको प्रशंसा गरे पनि सरकारको समग्र कार्यशैली लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताउनु भएको छ। त्यस्तै प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले सरकार अधिनायकवादतर्फ अगाडि बढ़ेको आरोप लगाएको छ। सरकारको 100 दिने कार्य प्रगतिको समीक्षा गर्दै प्रलोपले आइतबार पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको हो। त्यस्तै पीपुल फर्स्ट पार्टीले सरकारको 100 दिने कार्यशैलीको समीक्षा गर्दै 17 बुधे टिप्पणी सार्वजनिक गरेको छ। पार्टीले सरकार जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो 100 दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गरिएको छ। त्यस्तै एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो 100 दिने प्रतिबद्धता पूरा गर्न पूर्ण असफल रहेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार आफूले देखाएको बाटोमा हिँड्न बाध्य हुने दावी गर्नुभएको छ। यसरी नै विपक्षी दलहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। सरकार पपुली स्वेच्छाचारी र असफल शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
2: नेपाली कंग्रेसको नेतृत्वसँग कुरा नमिलेपछि विशेष महाधिवेशनबाट विस्थापित नयाँ पक्ष नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ। त्यसबारे निर्णय लिन सोमबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ। विशेष महाधिवेशनबाट कंग्रेसको नेतृत्वमा गगन थापा आएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले समानान्तर गतिविधि गर्दै आएका छन्। आन्तरिक किचलोमा अल्झिएको कंग्रेस गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा 38 सीटमा खुम्चिन पुग्यो। चुनावी नतिजाले सानो बनाएको कंग्रेस समानान्तर गतिविधिका कारण औपचारिक विभाजनको मोड़ पुगेको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सोमबार र मंगलबार बस्ने र त्यसैले अबको बाटोबारे निर्णय लिने इतर समूहका नेताहरूले बताएका छन्। बैठकले नयाँ पार्टी निर्माणको बाटो तय गर्ने देउवा निकट नेता मेन विश्वकर्माले बताउनुभयो। विश्वकर्माको भनाई छ, संस्थापन पक्षसँग कुरा नमिलेपछि पार्टी नै फरक बनाएर जाने विषयमा शेरबहादुर देउवाको सहमति रहन्छ। सोही अनुसार सोमबारको बैठकबाट हामी अघि बढ़िसक्यौं। यता कंग्रेस महामन्त्री गुरूराज घिमिरे भन्नुहुन्छ, केन्द्रीय समितिमा मनोनयन गर्न बाँकी 42 जना मध्ये कतिजनालाई अटाउन सकिन्छ त्यसमा हामी सकारात्मक छौं। राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न सकिन्छ। पार्टी गठनमा जुट्यो देउवा पक्ष शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: असार 16 गतिदेखि देशभर मनसून पुरा